सन् 2025 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। विश्वकप 2026 को स्व आयोजक क्यानाडाले प्रतियोगिताको आफ्नो खेल पहिलो खेलमा बोस्निया हर्जगोभिनासँग एक एक गोलको रोमाञ्चक बराबरी खेल्दै ऐतिहासिक अंक बुटलेको छ। टोरन्टो स्टेडियममा भएको खेलमा क्यानाडाका लागि वैकल्पिक खेलाड़ीका रूपमा मैदान छिरेका साइनले लारिनले निर्णायक गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन्। साउथ ह्याम्पर्ट टनका स्ट्राइकर लारिन मैदानमा प्रवेश गरेको करिब 3 मिनट भित्रै गोल गर्न सफल भएका थिए। खेलको 78 मिनटमा तारिक मुहारे मोभिजलाई छक्का हुँदै उनले प्रहार गरेको बल बोस्नियाली गोलकिपर निकोल भासिल्जलाई उछिचोल्दै जालीमा पुगेको थियो। विश्वकपका खेलमा क्यानाडा हारबाट जोगिँदै अंक हात पारेको यो पहिलो अवसर हो। यसअघि सन् 1986 र सन् 2022 विश्वकपमा क्यानाडाले आफ्नो सबै 6 खेलमा हार बेहोरेको थियो। खेलको सुरुवाती अग्रतामा भने 21 मिनटमा बास्निया हर्जगोभिनले लिएको थियो। इभान बासिचको कर्नरमा पूर्व आर्सेनल डिफेन्डर सिद्ध कोलासिचा नाचाले दिएको पिकललाई जोबो लुकिचले हेडर मार्फत गोलमा परिणत गरेको थियो। लुकिचको यो आफ्नो देशका लागि पहिलो अन्तर्राष्ट्रिय गोल हो। दोस्रो हाफमा क्यानाडाले गोलका लागि निकै संघर्ष गरेका थिए। रिच लाइराको प्रहारलाई कोला सिनाचाले उत्कृष्ट ढंगले क्रस बारको दिशा दिँदै क्लियर गरिदिएका थिए भने तानी अलुवा सीको हेडरलाई निकोला काटिचले गोल लाइनबाट बचाएका थिए। तर अन्तत शिक्षक जेसी मार्सको आक्रमक रणनीति र लारियन्सको आगमनले क्यानाडालाई बराबरीको अवस्थामा पुर्याएको हो। टोरन्टो स्टेडियममा करिब 30,000 दर्शकको उपस्थितिमा भएको यस खेल अघि प्रसिद्ध गायिका एलनिस मोरिस सेटले क्यानाडाको राष्ट्रिय गान गाउनु भएको थियो। यसरी बराबरीसँगै समावीमा दुवै टोलीले एक एक अङ्क जोडेका छन्। क्यानाडाले अब जुन 18 कतार र जुन 24 स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबल 2026 को स्व आयोजक अमेरिकाले आफ्नो विश्वकपको यात्रा शुरूआतमा चिरपरिचित प्रतिद्वन्दी पाराग्वे विरूद्ध खेल्दैछ। यो खेल अमेरिकाको क्यालिफोर्निया स्थित सोफाई स्टेडियममा नेपाली समय शनिबार अनुसार बिहान 6:45 शुरू हुनेछ। 3 दशकभन्दा बढ़ी समयपछि अमेरिकाले पहिलोपल्ट घरेलु भूमिमा विश्वकप खेल्न लागेको हो। हजारौं घरेलु दर्शकको समर्थन बीच अमेरिकी टोलीमाथि उत्कृष्ट प्रदर्शन गर्ने दबाव छ। सन् 1994 घरेलु विश्वकपमा अन्तिममा स्वरबाट बाहिरिएको अमेरिका यसपटक त्योभन्दा अगाडि बढ्ने लक्ष्यमा छ। नेक खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक

बीपी राजमार्गको बुच्चाकोटमा बस दुर्घटनामा सातजनाको मृत्यु, सत्रजना घाइते। 31 वर्ष अघिको रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। भारतीय सीमा सुरक्षा फोर्स एसएसबी नेपाली भूमि संस्थामा प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार। परराष्ट्र मन्त्री खनाल आइतबार बेजिङ जाँदै। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो। 25 वर्षमा प्रवेश गरेको अवसरमा पोखरा रोयल्सद्वारा अन्तर सहकारी नीति संवाद गोष्ठी सम्पन्न। दिनमा 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल चलाउने बालबालिकामा मानसिक रोगको उच्च जोखिम। र विश्वकप फुटबलमा सहआयोजक क्यानाडा र बास्निया एन्ड हर्गोभिना खेल बराबरीमा टुंगियो।

0: अवस्थाम लातिन्जेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर शोरूम दुलगौडाका नहुँ।
16: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0865709604। मोबाइल नम्बर 9847061268।
15: 9850602068।
18: प्रश्न होमवर्क देखाउ त
19: टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
19: टिचर। मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484, मोबाइल 9850603384 र 9850607988।
21: हाम्रो मोबाइल पसल दुलेगौडामा
22: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
21: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
23: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
21: प्रोपाइटर संतोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 9850605696।
24: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
25: तर महँगो होला नि?
24: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
26: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411, मोबाइल 9850622938 र 9800282938।
28: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
29: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
28: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
29: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
28: पुराना गरगहना सँग नयाँ साथ फेर,
29: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
28: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9850602699।
30: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
31: यति बेला बिहानको ठिक 6 बज्यो।
0: कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
30: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Major appliances, बेचरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको संचालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै सर्वोच्चको अर्को आदेश पनि छ, सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूलनीति भएको चीनसामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
1: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
2: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सिजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण बाह्रै महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिल वस्तु दुई रंगतहलामा श्याम ट्रेडर्स सञ्चालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कायाकैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाग, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कायाकैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि तीन भ्रमणमा जाँदै रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र 10 गजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले हो हल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गडबड गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्ताङ्क शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक कुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा 0 कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका छन्। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार 80 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ। अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
2: विश्वकप फुटबलका धेरै खेलहरू रातीको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातीको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगड़ा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जानरक्षी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
8: काठमाडौँको तहाचल बस्ने साइरेस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
9: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एण्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही हो च्यानल पनि राम्ररी आउँदैन थियो, एन्टेनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हायर क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदा चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
8: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ। कतिपय सार्वजनिक ठाउँमा ठूलो पर्दा लगाएर पनि खेलप्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
10: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कति मान्छेले नहेर्न सक्छ, त्यही सोचलाई फाइदा लिन सक्छ, तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल हो, रमाइलो हो, त्यो जयजहरा चाहिँ हुनु भएन।
8: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टिभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किशु आङ्लावती गुनासो गर्नुहुन्छ।
11: डिफेन्स त धेरै छ, अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेम त राति हुन्छ, रातिको 11-12 बजे अनि 2-3 बजे 7 बजेतिर हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नु हुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रै गाह्रो हुन्छ, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने जो भएको थियो, राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जस्तो पनि प्रफिट खानै पर्छ। त्यही भएर
8: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ।
12: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा एक प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
15: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
13: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ, समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ। ती कार्यालयहरूले कर्मचारी थपेर विदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। यातायात व्यवस्था कार्यालय चाबहिलले शनिबार र विदाको सभाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चाबैल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन विदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चाबैल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। कार्यालयका प्रमुख पेशल कुमार पोखरेलले चाबैल कार्यालय सेवा गराएको चाप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 3 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाप बढ़ेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवाग्राही खुशी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति भन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति $10 खर्ब भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति भन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक $75 अर्ब संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै $8.66 अर्ब छ। अमेरिकी बजारमा सन् 2026 जून 12 देखि कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्विटर पनि उहाँकै हो।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोविना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोविनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए, तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7:45 आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
1: कायाका इरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23/83/98 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
2: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
1: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो।
2: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा संचालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदाप्रति सरकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको।
2: जति धेरै मानिस उति धेरै कुरा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
2: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
2: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो। सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
1: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति।
2: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर हर्क साम्पाङ जस्तै देखिने मान्छे छन्। अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भए पो दौडेर जानु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: फुटबल सिजन आयो अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
3: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला

0: शुक्लागंधकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टाढा नहो। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9891552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
6: एकान्सी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
5: हजुर हजुर, सेरिनाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटानिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटानिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र मह। मोबाइल 9841616878, 9825527763।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
6: प्रोपाइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848484000।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वाशिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर शोरूम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साफ फिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर शोरूम, दिलीगौडा त नहुने,
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 9847261268
9: 9857268।
13: हाम्रो मोबाइल पसल दुलीगौडामा
14: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
15: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन्छ।
13: प्रोपाइटर संतोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 9856056996।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
18: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 9855 22938 र 9800।

0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
5: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: ठाउँमा चाहिँ ढ्याबड्याब हान्नुहुन्थ्यो, त्यहाँ चाहिँ मतदान गर्नुहुन्थ्यो होला म अनुमान गर्न सक्छु, भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको चिन्ता छैन भन्ने खालको भान भएको हो तपाईँहरूलाई? चिन्ता छैन देशको जनताको पक्षमा?
10: त्यो त हामीलाई मात्रै भएको होइन, त्यो किसिमको भान त, त्यो किसिमको भान त सर्वसाधारण तल भुइँ मान्छेहरूलाई पनि भएको छ। अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जति हुनुहुन्छ नि, उहाँ त सत्ताको अब जो आफ्नो भूमिका र जिम्मेवारी के हो भन्ने विषयवस्तु भन्दा पनि सभामुखले भनिराखेको, सभामुखले आफ्नो अनाउन्स गरिराखेको विषयवस्तुहरूमा ढ्याबढ्याब गरिराख्नु भएको हुन्छ कि। त्यसो भएको केमा ताली हान्ने, केमा ताली
9: त आफ्नो आफ्नोले बोल्दाखेरि सबैले हान्छन् नि, आङ्दामेजी बोल्दाखेरि तपाईँले पनि ढ्याबढ्याब हान्नुभयो नि त, हान्नु भएन?
10: होइन, राम्रो कुराहरूमा हान्ने हो, नराम्रो कुराहरूमा होइन। देशको सीमा हाम्रो नेपालले निचेको छ भनेर सीमा विवादलाई चरम उत्कर्षमा पुर्याउने बेलामा ताली हान्ने विषयवस्तु होइन नि त त्यो त। त्यसो भएको हुनाले विवेक, विवेक भनेको उहाँलाई एउटा प्रशिक्षण चाहिँ के दिइएको रहेछ भने, अस्ति यो स्टाफ कलेजमा अनि माथिको के अरे सोल्टी होटलमा उहाँलाई दिएको प्रशिक्षण चाहिँ सभामुखले अथवा आफ्नो पार्टीका कसैले गर्ने बित्तिकै ताली ठोकिहाल्नुपर्छ है भन्ने किसिमको उहाँलाई प्रशिक्षण दिइएको रहेछ।

0: प्रशिक्षण अनुसार चाहिँ उहाँहरू गर्दै हुनुहुन्छ। तर आफ्नो विवेक प्रयोग गरेर कुन विषयवस्तु देशका निम्ति हो, कुन विषयवस्तु देशको विरूद्धमा छ, कुन विषयवस्तु जनताको पक्षमा छ, कुन विषयवस्तु जनताको विरूद्धमा छ भन्ने किसिमको हाम्रो स्वविवेक हुन्छ नि। एउटा जनप्रतिनिधि भएर निर्वाचित भएर आइसकेपछि त जनताको प्रतिनिधि पनि त हो नि। राष्ट्रिय स्वतन्त्र पार्टीको उहाँहरू प्रतिनिधि हो, हाम्रो ठाउँमा छ, आफ्नो पार्टीको जिम्मेवारी पनि वहन गर्नुपर्छ। तर आफ्नो पार्टीको जिम्मेवारी वहन गर्ने सन्दर्भमा राष्ट्रद्रोह देश विरूद्ध होइन चाहिँ सीमा जस्ता यस्ता गम्भीर विषयवस्तुहरूमा अलिकति आफ्नो विवेक प्रयोग गर्नुपर्छ भन्ने कुरा हो। त्यो कुराको कटाक्ष गर्नुभएको हाम्रो संसदीय दलको नेताले, त्यही भएको हुनाले अब उहाँहरूको यथार्थ चरित्र चित्रण उहाँले त्यो गर्नुभयो, हामीले गरिरहेछौँ। त्यो भएको हुनाले अब मैले फेरि अर्थमन्त्रीसँगै कुरा जोडेँ, अर्थमन्त्रीसँग उठेको विषयवस्तुमा जे जसो सत्य असत्य अर्थमन्त्रीप्रति हाम्रो आशंका छैन, तर बजारमा कुरा आएपछि, संचार माध्यममा कुरा आएपछि, जनतामा त्यो जनताको कानमा त्यो पुगेपछि, सदनमा त्यो कुराले प्रवेश पाएपछि चाहिँ नि त्यो विषयबाट उहाँले के अरे उन्मुक्ति लिनुपर्दछ, सफाई लिनुपर्दछ। सफाईको निम्ति सबैभन्दा राम्रो उपाय संसदीय छानबिन दिन समिति अब सानो तिनो झिनो मसिनो कुराहरूमा अल्मलिने होइन भन्ने तर्कहरू पनि गर्नुहुन्छ उहाँहरू। तर यो झिनो मसिनो कुरा होइन, राष्ट्र सञ्चालनको क्रममा एउटा अर्थमन्त्रीमाथि लागेको यस्ता किसिमको आरोप झुटै होला नि, तर त्यो झुटो सही भनेर प्रमाणित त गर्नु पर्यो नि त भन्ने कुरा हो। खेमजी
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। केरुङजी नमस्कार।
0: धन्यवाद खेमजी।
1: हुनुहुन्छ नेपाली कंग्रेसका नेता सांसद नरेन्द्र केरुङ, आज श्रोता नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
4: खरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा हामी तयारी चल्छौ। ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक, डिसोन फाइनेंस।
1: यतिखेर हाम्रो ब्रेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता मधु कुमार चौलागाईजी हुनुहुन्छ। चौलागाई सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई आफ्नो पार्टीको नेता, प्रधानमन्त्री, सभापति बोलिसकेपछि संसदमा दायाँ बायाँ नहेरिकन ड्याबड्याब मात्र गर्नु भन्ने प्रशिक्षण दिएको
5: त्यस्तो होइन, त्यस्तो होइन। बोल्नुपर्ने कुरामा बोल्नुहुन्छ, नबोल्नुपर्ने कुरामा बोल्नुहुन्छ।
1: भर्खर अहिले कंग्रेसका सांसद नरेन्द्र केरुङजीले त त्यही भन्नुभयो त, उहाँहरूलाई प्रशिक्षण नै यस्तो रहेछ भनेर।
5: होइन, उहाँहरूले हिजो सिकेको जे हो आफूले सिकेको कुरा अरूले पनि त्यही गर्छ होला भन्ने उहाँहरूलाई लाग्छ। हाम्रो त्यस्तो कुरा होइन, हामी सरकारले गरेका राम्रो कामको खुलेर समर्थन गर्छौं, नराम्रो कामको हामी खुलेर विरोध गर्छौं।
1: अनि नेपाली कंग्रेसकै संसदीय दलका नेता भीष्मराज आङदामेले पनि त तपाईँहरूमाथि त निकै ठूलो आरोप लाउनुभयो नि त सदनबाट, होइन रोस्टमबाट।
5: प्रतिपक्षको धर्म नै आरोप लगाउने हो, उहाँहरूले कहिले पनि रचनात्मक सुझाव दिन जान्नु भएन, त्यही कारणले त हामी आज यो अवस्थामा छौं। उहाँहरू प्रतिपक्षहरूले रचनात्मक सुझाव दिन चाहेको थियो, सुझाव दिन जानेको थियो भने त आज हामी यो अवस्थामा हुँदैनथ्यौं, हाम्रो परिवेश फेरिन्थ्यो होला नि।
1: आङदामेजीको चिन्ता त राष्ट्रिय स्वतन्त्र पार्टी देश, जनता र राष्ट्रको पक्षमा छैन, उसले बाटो बिरायो भन्ने छ हो।
5: होइन उहाँहरू यसो हो, उहाँहरूले आफ्नो पार्टीको चिन्ता गर्दा हुन्छ, हाम्रो पार्टीको उहाँहरूले चिन्ता गर्नु पर्दैन। हामी देश र जनताप्रति प्रतिबद्ध छौँ, देश र जनताको हितमा हामी जहिले पनि अग्रसर भएर लागिरहेका छौँ। उहाँहरूले आफ्नो चिन्ता गर्दा हुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ता उहाँहरूले गर्नु पर्दैन, त्यो चिन्ता हामी आफै गरिरहेछौँ।
1: होइन, प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि त तपाईँहरूले कसरी चयन भएको, क्या केही पनि बोल्नु भएन त्यसो भए?
5: होइन, यस्तो छ, तपाईँको प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा हामीले पटक पटक बोलेका छौँ, हामीले बोलेका कुराहरू उहाँ सुन्नुहुन्न र हामीले बोलेका कुराहरू उहाँ सुनाउनुहुन्न, सुन्नुहुन्न र सुनाउनुहुन्न, अनि उहाँले नसुन्ने र नसुनाए पछाडि कसले सुन्ने कसले देख्ने फेरि?
1: होइन, प्रधानमन्त्रीजीले त सीमाको विषयमा बोलेको अभिव्यक्ति त फिर्ता लिनु पर्दैन र भनेर रेकर्डबाट हट्नु पर्दैन। केपी ओलीले तत्कालीन बेला चाहिँ शब्दहरू बोल्दा चाहिँ संसदका रेकर्डबाट हट्ने, आज प्रधानमन्त्रीले चाहिँ यस्तो गैर जिम्मेवार भाषा बोल्दा नहट्ने भन्ने छ नि त प्रतिपक्षीहरूको त माग त।
5: होइन, यस्तो यो सीमा विवादको विषय चाहिँ के हो भने, सीमा विवाद भनेको विषय चाहिँ सीमामा विवाद कतिखेर सिर्जना हुन्छ भन्दा, कि त्यो राजनीतिक रूपमा सिर्जना हुन्छ, कि त्यो सामरिक महत्वको कारणले सिर्जना हुन्छ। यहाँ हाम्रो विषय त्यो होइन, हाम्रो र छिमेकी राष्ट्र भारतको बीचको विवाद भनेको नागरिक स्तरमा भएको विवाद हो। नागरिकहरूले यताका नागरिकले उताको केही ऊ गर्ने भोग गर्ने, उताका नागरिकले यता केही भोग गर्ने, त्यो आधार छ। केही ठाउँहरूमा हाम्रा सीमाहरूमा स्तम्भहरू सारिएका छन्, त्यो केही ठाउँहरूमा सीमा स्तम्भहरू सारिएको छ, त्यो विषय भनेको चाहिँ दुई देशका बीचमा कूटनैतिक रूपमा समाधान गर्ने विषय हो, जसको लागि सरकारले कूटनैतिक नोट जारी गरेको छ, भारत सरकारले पनि कूटनैतिक नोटको जवाब दिएको छ। अब यो विषयमा द्विपक्षीय सहमतिका आधारमा टुङ्ग्याउने भनेर हाम्रो पार्टी सभापति भारत भ्रमणमा रहेको बेला पनि इन्डिया र नेपालका बीचमा कायम कुराकानी भएको छ। अब यो विषयलाई लिएर फेरि यसलाई अतिरञ्जित गर्नुपर्ने, यति धेरै उहाँहरू डराउनु पर्ने के जरुरी भने?
1: अनि यसको मतलब तपाईँले भन्न खोजेको सीमा सम्बन्धीका बहसहरूमा सीमापार अतिक्रमण र राज्यद्वारा प्राविधिक भू अतिक्रमणका विषयमा प्रधानमन्त्रीले बोल्न जान्नु भएन, त्यो विषय चाहिँ छुट्याउन सक्नु भएन वा चिप्लिनु भयो, होइन? यो कुरा त क्लियर भयो त्यसो भए?
5: त्यसो पनि होइन, त्यसो पनि सबभन्दा पहिला हामीले सीमा पार अतिक्रमणका विषयहरूलाई कसरी हेर्नुपर्छ भने, ती दुई किसिमका हुन्छन्। एउटा नागरिक स्तरबाट एकले अर्काका भूमिमा तपाईँको चाहिँ अतिक्रमण गर्ने कुरा हुन्छ, भनेको त्यो अकुपाई गर्ने भन्छ नि, अकुपाई गर्ने, त्यसलाई चाहिँ खेती किसानीका लागि अकुपाई गर्ने हुन्छ। एउटा राज्य स्तरबाट सैन्य उपस्थितिमा सामरिक महत्वको क्षेत्र भएको क्षेत्रहरूमा आफ्नो राज्यको तर्फबाट उपस्थित गरेर हुन्छ। यहाँ राज्यको तर्फबाट उपस्थित भएर भएको विषय होइन कि नेपाल र इन्डियाको बीचको विवाद भनेको, यहाँ नागरिक स्तरबाट यताको उता उताको यता, जस्तो हिजो अस्ति मात्रै हामीले द्वारा चाँदनीको विषय देखिरहेछौँ, सुस्ताको विषय देखिरहेछौँ, होइन? त्यहाँ अस्ति
1: सुस्ताको विषयमा त नेपालीहरूले प्रतिकार नगरेको भए, हेर्नुहोस् त, वर्दीधारीहरू चाहिँ त्यसरी चाहिँ प्रवेश गरेका छन् होइन भारतबाट, एसएसबीहरू, यो कुराले दुख्दैन भने सरकार?
5: यो चाहिँ के हो त भन्दा, वर्दीधारीहरू प्रवेश गरिसकेपछि नागरिकले त्यसको प्रतिकार गरे, राज्यको उपस्थिति त्यहाँ भएन, त्यो चाहिँ गलत कुरा हो फेरि, किनभने राज्यको उपस्थिति हुनुपर्छ, त्यहाँ सीमामा राज्यको उपस्थिति हुनुपर्छ, दुई पक्ष बीचमा फेरि उहाँहरूका बीचमा वार्ता हुनुपर्छ, राज्य स्तरका वार्ताहरू हुनुपर्छ र ती वार्ताबाट समाधान गर्नुपर्ने स्थिति आउनुपर्छ। नागरिकहरूले नै प्रतिकार गर्ने स्थिति चाहिँ आउनु हुँदैन, किनभने नागरिकहरूले प्रतिकार गर्ने नागरिकहरू, नागरिक स्तरबाट एक नागरिकले अर्को देशको नागरिकमाथि अतिक्रमण गर्ने आक्रमण गर्ने त्यो परिस्थिति सिर्जना भयो भने त्यो राम्रो हुँदैन। तर यहाँ नेपाल र भारतको बीचमा त्यस्तो अवस्था होइन, यहाँ त नागरिक स्तरबाट नागरिक स्तरमा भोगाधिकार गर्ने कुरा मात्रैसँग विवादित छ, केही ठाउँहरूमा बाहेक, जहाँ केही ठाउँमा चाहिँ सीमा स्तम्भहरू यताउता भएका छन्, ती सीमा स्तम्भहरूको विषय त अब नेपाल र भारतको बीचमा छलफल भएर त्यस पछाडि उहाँहरूको बीचमा लगेरलाई चाहिँ हामी सौहार्दपूर्णबाट ढङ्गबाट दुई देशका प्राविधिकहरूको नापजाँचबाट टुङ्ग्याउने भन्ने कुरा भएकै छ त।
1: होइन, अहिलेको अवस्थामा त अब संसदमा एउटा आवाज पनि उठ्या छ, तपाईँलाई थाहा छ, श्रम संस्कृति पार्टीका अध्यक्षले त अब सीमामा सेना पठाऊ, सेनालाई नपठाउनु पर्ने कारण के, यो कहाँ लेखिएको छ पठाउनुहुन्न भनेर, सीमा जोगाउनका निम्ति त उनीहरूको उपस्थिति किन नहुने, बुझ्नका लागि पनि किन जान नपाउने भन्ने आवाज उठिरहेछ नि त अहिले, होइन?
5: होइन, सबभन्दा पहिलो कुरा उहाँहरूले जहाँको विषयमा कुरा उठाइराख्नु भएको छ त्यो विषय अहिलेको विषय होइन, धेरै पुरानो विषय, जुन विषय महाकालीको विषयमा अनि त्यस पछाडि लिपु लेक लिम्पिया धुराको विषयमा तपाईँको महाकालीलाई यो देशको भूभाग हो भनेर खण्डित गरिदिने काम त आज ती साथीहरू जो रोस्टममा उभिएर बसेका छन्, जो रोस्टममा उभिएर देशको यति धेरै चिन्ता गर्नुहुन्छ, उहाँ साथीहरूको हिजोको नेतृत्वले गरिदिएको हो नि। उहाँहरूले भने होइन, पानी आधा आधा होस्, नदी साझा होस्, महाकाली नदी साझा हो, पानी आधा आधा हो, कसले भनिदिएको त्यो? नेपालको अखण्ड भूभागलाई महाकाली नदी साझा हो भनेर किन भनिदिएको, जसको कारणले आज त्यहाँ समस्या आएको हो
1: नि,
5: अखण्ड भूभाग थियो नि त, त्यो भूभागलाई खाली गर्ने काम त उहाँहरूले गरे हो। त्यो विषयमा किन आखिर मिल्नुहुन्छ उहाँहरू? सेना राख्ने विषय, सेना राख्ने विषय भनेको चाहिँ त्यस्तो परिस्थिति

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नया जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापे विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै उहाँले अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यता क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्रबहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद वास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 औं वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। इपानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत अध्यक्षमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम भवन लामा तथा 7 जना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुशन कर्मचारी, विक्रम नेउपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तम कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुशन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अवज्ञा मल्ल निर्वाचित हुनुभएको जनाइएको छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना मागिएको छ। सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनैतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागि छ। नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्ण चन्द्र देवकोटाका अनुसार 31 अर्ब 97 करोड़ रूपियाँको चालू बजेट ल्याएको गण्डकी प्रदेश सरकारले झण्डै त्यत्रै आकारको बजेट ल्याउने गृह कार्य गरिरहेको छ। मन्त्रालयहरूलाई झण्डै झण्डै 29 अर्बको सिलिङ लिएको भए पनि बजेटको आकार चालुकै हाराहारीमा पुग्ने नेताहरूको भनाइ छ। सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने असार 1 गते बजेट ल्याउने अन्तिम तयारी भइरहेको छ। बहुवर्षीय र स्रोत सुनिश्चितता भएका योजनामा वहन गर्नुपर्ने दायित्वका बीच दीर्घकालीन महत्व र आवश्यकताका आधारमा बजेट हाल्नुपर्नेमा सांसदहरूकै रूचि अनुसारका योजना आउने निश्चित जस्तै देखिएको छ। अघिल्लो वर्षमा प्रत्यक्ष र समानुपातिक सत्तापक्ष र प्रतिपक्ष सांसदका बीच फरक फरक बजेट दिने गरिएको भए पनि आगामी बजेटमा दामासा हिसाबले बाँडिएको हो। 36 निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदलाई बहुवर्षीय ठेक्का लगाउन सकिने गरी 1 करोड़ रूपियाँ बराबरको योजना दिन भनिएको छ। त्यो बाहेक सबै सांसदलाई 2 करोड़ 80 लाख रूपियाँ भित्रको योजना ल्याउन भनिएको हो। मुस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानी पौवाबाट पोखरातर्फ आउँदै गरेको गदुख 8-3 नम्बरको बसले ठासाङ गाउँपालिका 2 कोखे टाँटी नजिक टुकुचीतर्फ जाँदै गरेको गस आत्प 5020 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ठासाङ गाउँपालिका 1 टुकुची निवासी 28 वर्षीय प्रमाण थकालीको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बसियालले जानकारी दिनुभयो। मोटरसाइकलमा सवार टुकुचीकी 25 वर्षीय अपेक्षा थकालीको भने थप उपचार पोखरास्थित मेट्रो सिटी हस्पिटलमा भइरहेको छ। विवाद नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य असार 1 गतेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले हिजो सूचना जारी गर्दै कसेनी घाट, सिस्ने घाट, दबलेङ घाट, झकास घाट, गेरुवा घाट लगायत अन्य सबै घाटमा असार 1 गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने जनाएको हो। प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोखरेलद्वारा जारी सूचनामा उक्त मितिपछि नदीजन्य पदार्थ उत्खनन वा संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने उल्लेख गरिएको छ। त्यसै गरी पूर्व स्वीकृति लिएर विभिन्न स्थानमा स्टक गरी राखिएको नदीजन्य पदार्थ असार मसान्तभित्र नगरपालिकाबाट स्टक प्रमाणित गराउन पनि व्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषि राज आचार्यले प्रदेशभित्र रहेका संचार माध्यमको सबलीकरणका लागि बजार व्यवस्थापकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्य अन्तर्गतको प्रेस रजिस्टर कार्यालयद्वारा हिजो पोखरामा आयोजित बजार व्यवस्थापन तथा विज्ञापन कला तालिमको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। प्रमुख अतिथिको आसनबाट बोल्दै आचार्यले भन्नुभयो, संचार गृहलाई आर्थिक रूपमा सबल बनाउन र दिगो रूपमा टिकाउन दक्ष बजार व्यवस्थापकको खाँचो छ। यस्ता प्रकृतिका तालिमहरू मागका आधारमा जिल्ला तहसम्म लैजान आवश्यक छ। उहाँले गण्डकी प्रदेश सरकारले वार्षिक 50 लाख रूपियाँ भन्दा बढ़ी रकम लोक कल्याणकारी विज्ञापनका लागि विनियोजन गर्दै आएको स्मरण गराउँदै संचार माध्यमले सरकारी सहयोगका अतिरिक्त निजी क्षेत्रसंघको सहकारलाई अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रमका अध्यक्ष एवं प्रेस रजिस्ट्रार विमला भट्टराईले वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्याउन संचार माध्यमले उद्यमी र व्यवसायबीच पुलको काम गर्ने धारणा राख्नुभयो। मीडियाका लागि विज्ञापन अक्सिजन हो, भण्डारीले भन्नुभयो, उद्यमी व्यवसायले विज्ञापनले फजुल खर्च नभई लगानीको रूपमा लिनुपर्छ, जसले स्वदेशी पुँजीलाई स्वदेशमा राख्न मदद गर्छ। उहाँले अबका संचार माध्यमले परम्परागत शैलीलाई त्याग्दै डिजिटल मार्केटिङ र यही जस्ता आधुनिक प्रविधिलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। आगामी वर्षहरूमा पनि बजार व्यवस्थापक लक्षित यस्ता क्षमताभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केबी राणा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पोखरा उद्योग वाणी संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले समकालीन समयमा संचार क्षेत्रले संकट भोगेको बारेमा चर्चा गर्नुभयो। निजी क्षेत्र शिथिल भएको वर्तमान अवस्थामा सरकारले विज्ञापन कटौती गर्ने नीति लिँदा समग्र मीडिया क्षेत्र संकटको भुम्बरीमा फँसेको भन्दै राज्यको ध्यान आकर्षण गराउनुभयो। तालिममा कान्तिपुर मीडिया ग्रुपका सीईओ महेश सुनार, सफल मीडिया हाउस प्रालीका अध्यक्ष एवं प्रमुख दुर्गा प्रसाद हुमागाई, आईटी इन्जिनियर विवेक घिमिरेले सहजीकरण गर्नुभएको थियो। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न भएको छ। संस्था स्थापनाको 25 वर्षमा प्रवेश गरेको अवसरमा वर्षैभरि गरिने 25 कार्यक्रम मध्ये तेस्रो कार्यक्रमको रूपमा कास्की जिल्लामा कार्यरत 25 ठूला कारोबार गरिएको सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागितामा नीति सम्वाद गोष्ठी भएको हो। गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराका निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकालले सहकारी क्षेत्रमा विद्यमान नीतिको उच्चतम प्रयोग र अभ्यास गर्दै अप्ठ्यारा परेको नीतिलाई अन्तर सम्वाद गर्दै सम्बोधनको बाटोमा अगाडि बढ़नुपर्ने धारणा राख्नुभयो। संस्था अध्यक्ष रूद्र कुमारी गुरूङको अध्यक्षतामा भएको नीति सम्वाद गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गोरागाईले वर्तमान सहकारीको अवस्था, नीतिगत चुनौती र भावी गन्तव्यबारे र पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरूङले सहकारी संस्था कौशल अभ्यास र व्यवस्थापनले लिनुपर्ने रणनीतिबारे सहजीकरण गर्नुभएको थियो। नीति सम्वाद कार्यक्रमको दोस्रो चरणमा पत्रकार दिपेन्द्र श्रेष्ठको सहजीकरणमा निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकाल, बैंकका सीईओ बद्री कुमार गोरागाई, जिल्ला सहकारी संघ लिमिटेड कास्की अध्यक्ष दीपक राजवास्तोला, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की, कोअपरेटिभ म्यानेजर्स क्लब कास्की अध्यक्ष मोहन अधिकारी प्यानलिस्टको रूपमा नीतिगत र संरचनागत अस्पष्टताको बारेमा कानूनमा सुधार गर्नुपर्ने, अभियानका तर्फबाट सचेतनापन विषयको बारेमा आफ्नो धारणा राख्नु भएको थियो। सहभागीहरूको तर्फबाट गेहेन्द्रेश्वर कोइराला, डम्बर बस्नेत, गणेश बहादुर थापा, विष्णु अधिकारी, महेन्द्र अधिकारी लगायतले बोल्नु भएको थियो। संस्थाको उपाध्यक्ष चन्द्रप्रसाद गुरूङले स्वागत र मुख्य प्रबन्धक मिलन ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। गोष्ठीमा 8 समूह मार्फत प्राप्त सुझावहरू समेटेर सहकारी अभियान, सदस्य संस्थाहरू र नियामक निकायको तर्फबाट गर्नुपर्ने 10 प्रतिबद्धता समेत घोषणा गरेको संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिनुभयो। समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्य सम्पादन र सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले नयाँ प्रयास शुरू गरेको छ। नगरपालिकाले नगरको समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई सरिक गराउने नीति अन्तर्गत स्थानीय स्तरमै कृत्रिम बौद्धिकता सम्बन्धी नवीन प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको हो। सोही नीति अन्तर्गत व्यास नगर खेलकुद समितिको समन्वयमा नगरका 14 वडाका 70 युवाहरूलाई कार्य थलोमय प्रविधिको व्यवहारिक प्रयोग गराउने उद्देश्यले 2 विशेष क्षमता विकास कार्यक्रम आयोजन गर्यो। जेठ 28-29 गते आयोजित कार्यक्रममा प्रत्येक वडाबाट 5-5 युवालाई सहभागी गराई एआईका आधारभूत सिद्धान्तदेखि दैनिक कार्य सम्पादन र सेवा प्रभावमा यसको प्रयोगबारे प्रयोगत्मक जानकारी गराइएको थियो। गैराती पूर्व र मध्य भेगका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन त देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरू तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कोशी मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर अर्थात खर्बपति बन्नु भएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति 10 खर्ब डलर भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासनपछि उहाँ ट्रिलियनियर बन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक 75 अर्ब डलर संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै 866 अर्ब डलर छ। अमेरिकी बजारमा सन् 26 जुन 12 कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अन्य 4 धनी व्यक्तिको कुल सम्पत्तिभन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्रभन्दा पनि ठूलो भएको छ। 54 मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक र द बोरिङ कम्पनी जस्ता अन्य प्रविधिहरू कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्स ट्वीटर पनि उहाँकै हो। कप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोविना बीच खेल बराबरी भएको छ। सहआयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोविनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिजले गोल गर्दै बोस्निया एण्ड हर्जगोविनालाई अग्रता दिलाएका थिए, तर बोस्निया एण्ड हर्जगोविनाले अग्रता जगाउन सक्नु भएन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्काए। काइल लारिनाले गोल गर्दै घरेलु टोलीलाई बराबरी फर्काउनु भयो। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकपको 14 खेलमा अहिले बिहान आयोजक अमेरिका र पाराग्वे खेलिरहेका छन्। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुल्ला महिला बास्केटबल प्रतियोगिता असार 1 हुने भएको छ। काठमाडौँको कीर्तिपुर कवर हलमा हुने प्रतियोगितामा मफसलका 308 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। हवस् त, हामीलाई 3 सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो 3 लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल newsshukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
8: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0658141194, मोबाइल 98560206।
11: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउँछ।
12: छुटाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्य समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
16: मोबाइल 9856055770।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
18: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
17: मोबाइल 9856043952 र 9806656।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
11: आज पनि खाना काँच छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु हुँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
16: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
17: साथी धन्यवाद साकिना, यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर त्यस्तै, लोबेट हेर त्यस्तै, सोफा पर्दा कार्पेट हेर सबै त्यस्तै।
18: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
17: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
18: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
19: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
20: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98563338, 98416056958।
21: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
22: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
21: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
23: हजुर दान गरौ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
24: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहान
4: नमस्कार कार्यक्रम सुखद बिहानी मायाहरु सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुतता रिमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ आज मिति 2083 साल जेठ महिनाको 30 गते शनिबार आज अधिक ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि सूर्यदेव बिहान 5:08 भयो भने सूर्यास्त साँझ 9:07 हुनेछ आज 2026 जुन 13 तारीक कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँहरूले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो 5:25 भक्ति गीत संगीतहरू 5:25 शुक्ला गण्डकी समाचार 6:37 कार्यकरण 6:37 नेपाली भयो 7:20 शुक्ला गण्डकी समाचार 7:20 विभिन्न राष्ट्रिय गीत संगीतहरू 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी आफन्तदेखि 9

टोलुर मासुक लाग्दादेखि 9:15 नेपाल खबर 9:15-10 गाम्बेसीको भागका 10:10 सुक लाग्दादेखि समाचार 10:15-11 हेलो सुक लाग्दादेखि 12:12-15 नेपाल खबर 12:15-1 बजेसम्म नेपाल गीत संगीतहरू 1:00-2:00 लुगी संगीत 2:00-3:00 गीत संगीतहरू 3:00-3:15 नेपाल खबर 3:15-4 फिल्मी गीत संगीतहरू 4:00-5 आधुनिक संगीतहरू 5:00-5:15 शुक्ला गण्डकी समाचार 5:15-6 विभिन्न बालगी संगीतहरू 6:00-36 नेपाल दर्पण 36:00-7 विन भाषा गीत संगीतहरू 7:00-7:30 शुक्ला गण्डकी समाचार 7:30-8 विन गीत संगीतहरू 8:00-8:30 पनि विन गीत संगीत दिने गर्दछौ 8:45-9 विभिन्न गीत संगीतहरू 9:00-10 पनि विभिन्न गीत संगीतहरूलाई कार्यक्रम स्थान दिने गर्छ 10:10 शुक्ला गण्डकी समाचार राति 10 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारणे गर्दछन्। यो पछि आज दिनभरि प्रसारणे कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी पश्चात पनि पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशि अधैर्य व्यवहारले समस्या निम्ताउला। समयमा सजग नभन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई व्यवस्था गर्दा दुःख पाइनेछ। काम कसमा केही विवादहरू हुन सक्छ। अवसर आए पनि नयाँ काममा हाता लङ्गिरहन गरेर विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्दा महत्वाकांक्षा महत्वपूर्ण कामहरू बिग्राने डरले सताउनेछ। वृषराशिमा मास्टर इयुएओ बाबी बुबेको समयमा गरिएको कामले अवसर जगाउने सामन्तको सानिध्य र अभिभावकहरूको स्नेह प्राप्त हुनेछ। सरस्वतीको आनन्द प्राप्त हुनेछ। पर्यटन गरेको काम सम्पादन हुनेछ। अर्जनको लगातले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ भने नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारको फाइदा हुनेछ। तत्काल धेरै गर्न नसके पनि पछिका लागि जगाउने समय छ। मिथुन राशि मिथुन राशिमा मास्टर काकीको गङ्गा सकेको समयमा होस् नपुर्याउँदा पछि परियला परिस्थिति व्यवस्थित आएको काममा बाधा पुग्न सक्छ। अरूका लागि रकम र बुद्धि खर्चाउनु पर्ला। अवसरको खोजीमा केही दौडुप गर्नु पर्ला। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ भने समयमै सजग नहुँदा अवसर पुग्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र गाडिन सक्छन्। चुनौती बचाउने विचारका साथ काम लिनुपर्ने समय छ। मेहनतले आमदानी बढाउने छ भने सानो प्रयत्न गर्दा महत्वपूर्ण कामहरू गर्न सक्छ। श्रमको उचित मूल्य पाइने मूल्याङ्कन हुन सक्छ भने दिगो फाइदा हुने काममा प्राप्त हुन सक्छ। आय स्रोतहरू बढ्नुका साथै उठ्नुपर्ने रकमहरू हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापार मनग्य आय आर्जनहरू हुनेछ। उचित धन उपयोग गर्दा पनि फाइदा हुनेछ भने पछिका लागि सामान्य लगानी गर्न सकिनेछ। सिंह राशि मामी विशेष भेटघाटकै काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमा हुन सकिनेछ। कृतिमानी काम गर्ने समय छ। साथीभाइको शैलीमा दिलाउनेछ। अरूलाई प्रभाव पारेर काम बनाउने समय छ। मेहनतले नाम नाम्रो इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बन्नेछ भने भूमि बाँड्न पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कन्या राशि टोपा पेपु सहर ठापेपु स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर घुम्न सक्छ। जिम्मेवारी भने बढ़िरहनेछ। बाध्यताले अप्ठ्यारो गर्न सक्छ। सहयोगहरूको आस्थिक निर्वाचित धोका हुने सम्भावना छ। व्यवसाय काममा खर्च बनेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नु पर्ला। तुला राशि तातीतुदी गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हात लागि नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जोड्न सकिएला। गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वास्थ्यका लागि प्रयोग भइएला। पेसा व्यवसायमा केही मन्दी आउन सक्छ। वृश्चिक राशि नानी न्यानो या यो प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनका साथै मनोवेदना लाभ हुनेछ। दिन मर्जन पूर्ण रहनेछ भने शोकहरू पूरा हुनेछ भने विभिन्न भक्त साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुरता पदले प्रफुल्लित भइनेछ। प्रेम मित्रता बन्धन कसिने समय छ। अद्वितीयपूर्ण सम्मान प्राप्त हुनेछ। धनुराशि व्यापार लगायत आर्थिक लाभ हुने काममा मनज्ञ फाइदा हुनेछ। रोकिएका कामहरू गर्ने र नयाँ कामहरू तर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै परम्पर दिलाउनेछ। शत्रुहरू किन लाग्नेछन् भने प्रतिस्पर्धा पनि विजयी भइनेछ। चुनौती छुट्टै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थालेछन्। तापनि आफ्नो क्षेत्र
आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। धनुराशि धनुराशिमा मकर राशि उनीहरूको नामा फेर भोज जी जु जे जो खाकी खुखेको गागी छोटो फल प्राप्त गर्ने महत्वाकांक्षाले छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्तानेछ। अवसर आए पनि नयाँ काममा हात हाल अघि राम्ररी विचार पुर्याउनुहोला। पेटको खराबीले अब स्वास्थ्य कमजोर रहनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पढ़ाई लेखाईमा समय दिन नसकिएला। अरूको भर पर्दाकामा बाधा पुग्न सक्छ। सजग रहनुहोला। कुम्भ राशि कुम्भ राशिमा गुगेको साथी सुसे सुध महत्वाकांक्षी जना गोपे राखेर राख्नुहोला। विष्णुमा दिएको वचनले आफैलाई अप्ठ्यारो पार्न सक्छ। नजिकका साथीभाइहरूसँग असमझदारी बढ़न सक्छ। चिताएको कामहरू बिग्रनाले परिस्थिति प्रतिकूल रहनेछ भने पेसा व्यवसायमा सोचेको लाभ नहुन सक्छ। अरूका फाइदाका लागि उपयोग भइएला। साझेदारीमा समस्या आउनका साथै पहिलेको सम्झौताहरू भंग हुन सक्छ। अन्तिम मीनराशिमा दिदु र झङ्ग दिदु चर्चे प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ भने साथीभाइहरू राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधनहरू जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काम जुट्ने समय छ भने मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ। रोकेको कामहरू पूरा हुन पुनः शुरू हुन सक्छन् भने व्यापारमा पनि मनज्ञ धन लाभ हुनेछ। राशिफलमा जे जस्तो हुने तापनि भाग्यमा भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको राशिफल पछि पनि आपालो रहेको छ। तपाईँहरूको जन्मदिनको शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 30 गते शनिबार आज तपाईँ दशको जन्मदिन परेको छ। तपाईँहरू दशकै जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यतर्फ आउने इष्ट मित्र दाजुभाइ साथी संगी आफ्नो आफन्तकै कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रस्थान गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुनेछ। 063784└ 128└ 134└ तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रममा प्रस्थान गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि म कार्यक्रम प्रस्तुता आदिमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार सभी, यानी शुभ दिन।

0: कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847184357 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भई आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
4: मेरिया मैले कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
0: कान्छी पनि। स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा स्टाफ फिर्मा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
5: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
6: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल नम्बर 9856443343।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: शुक्ला गण्डकी एफएम 97.6।

0: प्रश्न होमवर्क देखाउ त।
1: हस् टीचर।
0: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
1: टीचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033484 र 9856067988।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103066 र 9840594530।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658705676, मोबाइल 9856062676।
8: हजुर, दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
9: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार दुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852283073
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
4: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 9852928938 र 9800282938
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
8: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: 96.6 शुक्ला गंडकी FM 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो कि
2: कहाँ छ पुन मोबाइल
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191974888 र 98448400000
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98 5 60 28 587
8: कृषि विकास कार्यालय तनहुँको अनुरोध
9: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
10: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
9: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
8: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
9: थप जानकारीको लागि 0 65 5 63 130
8: कृषि विकास कार्यालय तनहुँ दमौली
11: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
13: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
15: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
16: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
17: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्थ पोस्ट चोक
16: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
18: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
19: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
20: ओमकार
19: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
20: ओमकार
19: अनि घरमा पूजा सामग्री पनि छैन भने
20: ओमकार
19: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
20: नानी पनि
21: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्
0: जहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि जग्गी सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
21: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334।
22: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
23: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
22: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
23: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
22: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
23: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98।

0: सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट पाइन्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9087-13425।
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
3: बिरामी परीक्षण
2: निशुल्क औषधि वितरण
3: प्रयोगशाला सेवा
2: पञ्चकर्म पूर्वकर्म
3: बस्ती कर्म
2: शिरोधारा
3: नस्य कर्म जलनीति
2: छार सूत्र सेवा
3: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
2: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
2: अग्निकर्म मर्म चिकित्सा
3: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0965634383।
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007178।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसून भित्रने औषध मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव गरेको छ। महासंघले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष इजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसूल उठाउने नाममा उद्योगीलाई दबाव नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यसबेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। देशका विभिन्न 10 औद्योगिक क्षेत्रमा झण्डै 700 उद्योग सञ्चालनमा छन्। महासंघले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्सित हजारौं श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300 उद्योगले 88 करोड़ रूपियाँ भन्दा बढ़ी महसूल भुक्तानी गर्न बाँकी रहेको लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमको आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छानेर लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयन का लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खोलेको भन्दै वहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
5: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। यी पानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत अध्यक्षमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम बोलोन लामा तथा 7 जना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्मचार्य, विक्रम नेउपाने, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवड़ा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, महासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा गेवाली निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरतमणि छत्कुल्ले, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आईआरएनएले इरानको 14 बुदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि संचार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्तापछि शुरू हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण शुरू भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाड़ीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराति 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हैटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून नेपाल भित्र न ढिलाइ, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत, पाराग्वे 4-1 गोलले पराजय।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र
2: शुक्ला गण्डकी एफएम 97.6।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
12: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
14: सम्पर्क 0654142121, मोबाइल 98565391।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
18: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: तामा, पित्तल, हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
21: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9560231128 र 9462614726।
22: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
23: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
22: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
24: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
25: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
26: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
27: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
26: हो त नि, अब चाहिँ राम्रो भयो।
25: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
26: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
28: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
25: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
24: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार।
25: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094 मोबाइल 9560206630।
28: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
29: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
30: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
29: ए मेरी तित करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
30: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
29: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बन्केवा चोक।
31: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
25: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
26: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र, मैले त त्यही गएर बनाएको।
25: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98460-69-246, 98-58-00-8।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
6: मन्दिर सन्तिने वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
5: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रमका बेसीको भाका लिएर उपस्थित भइसकेको छु। म रिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसादी उद्योगले दिले गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू संसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका छापा होला सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचादी उद्योगमा गएर ढुक्कत गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज पनि हामी रहेका छौ शनिबारको बसाईमा तपाईँको माझमा सातवटा उत्कृष्ट भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। पक्कै पनि समयमध्ये सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ, आफ्नै घर आइसिएकामा पनि व्यस्त हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। जे गर्दा हुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु। सरस्वती सात उत्कृष्ट भाकाहरूको नाम म अहिले लिन चाहन्छु। पहिलो नम्बरमा पुनः सफल रहेको छ तीन दिलके फुली, दोस्रो नम्बरमा यानी माया, तेस्रो नम्बरमा रहेको छ चिठी के पठाम, चौथो नम्बरमा रहेको छ दाई तिन नाम मैले, पाँचो नम्बरमा रहेको छ सानो सानो घर छ, छैटौं नम्बरमा रहेको छ फूल जस्तै पहेँडौ, सातै नम्बरमा रहेको छ घरमा महुरी। यसो मधुर भाका चाहिँ आज सातवटा उत्कृष्ट भाकाहरूमा पढ्न सफल रहेको भाका रहेका छन्। यिनै भाकाहरूलाई कार्यक्रममा पाले पालो स्थान दिनेछु र समयभरि सुन्नुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा घरमा महुरी भनिरहेको मदन ढकाल र शान्ति श्री परियार अनि बद्री सापकोटाको आवाजमा रहेको सुनलाई सदा बद्री सापकोटाको रहेको छ। यति बेला क्रममा स्वीकार्नुहोस् यसो मधुर भाका।

हजुर यस्तो मध्य भागका मैले तपाईँको माझमा राखिसकेको छु। सात नम्बरमा पर्न सफल रहेको भागका रहेको थियो, भागमा छैटौं नम्बरमा पर्न सफल रहेको भागलाई स्थान दिन्छु। छैटौं नम्बरमा पर्न सफल रहेको भागका रहेको छ फूल जस्तै पयाँलाई भनिरहेको छ, यसमा आवाज रहेको छ खेमसेन सुरी र रञ्जिता विश्वकर्माको आवाज रहेको विक्रम बाबु विश्वकर्मा र अश्विन चन्द्र विश्वकर्माको रहेको छ। यति बेला स्वीकार्नु शेष मधुर भाका।

हजुर, यस्तो मधुर भाका मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला। छैटौँ नम्बर पन्ध्र सफल रहेको भाका रहेको थियो, पाँच नम्बर पन्ध्र सफल रहेको मधुर भाकालाई स्थान छ, सानो सानो घर छ भनिरहेको छ। वसन्त थापा र देवी घरतीको आवाजमा रहेको सन्दर्भ शब्द अनिश तवाडीको रहेको छ। त्यो बेला क्रममा स्विकार्नुहोस् यस्तो मधुर भाका।

हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसकेको छु। पाँचौं नम्बरमा पर्न सफल रहेको भाका र कति पनि भने तेस्रो चौथो नम्बरमा पर्न सफल रहेको भाकालाई गाडीकोमा स्थान दिन्छु। चौथो नम्बरमा पर्न सफल रहेको भाका रहेको छ दाईलाई चिनिन मैले भनिरहेको छ। यसमा आवाज रहेको छ कृतियाले र सूर्य खड्काको आवाजमा रहेको छ भनेर शब्द दुर्गा पौडेल र सूर्य खड्काको रहेको छ। यति बेला स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यस्तो मध्य भागमा तपाईँको माझमा राखिसकेको छु। चौथो नरपना सफल रहेको रतेली भाग रहेको थियो, दाईलाई चिनिन मैले ढाकाको टोपीले भनिरहेको थियो, स्थान दिइसके। अब भने फेरि पनि तेस्रो नरपना सफल रहेको सुमधुर रूपभागकालाई कार्यक्रममा स्थान दिन्छु। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्बेसीको भागका जमिरहेका छौं। शनिबारको बसाईमा तपाईँहरूको माझमा सातवटा उत्कृष्ट भागकालाई कार्यक्रममा पालैपालो स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनावसर संसारी उद्योगले गौडामा रहेको छ। गर्न सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ भने तपाईँ उमेर अभूषण सुनसारी उद्योगमा गएर ढुक्काका साथ गर्गनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यहाँ भीमसेन मन्दिर भएको गल्ली र पोखरा दमौली बस रोक्ने ठाउँबाट होइन प्यासेन्जरहरू भनौँ न झर्ने उक्लने ठाउँबाट त्यहाँबाट भित्र छिर्नुभयो भने तपाईँले बायोपट्टि उमेर अभूषण सुनसारी उद्योग ठ्याक्कै भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले गर्गनाहरूको सम्पूर्ण जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा तपाईँको माझमा तेस्रो मनपरा सफल रहेको सुमधुर भागलाई कार्यक्रममा स्थान दिन्छु। चिठी के पठाम भन्ने रहेको छ, यसमा आवाज रहेको छ नगुल ढकाल नवीन र नवीना ढकालको आवाज संरक्षणलाई शब्द नकुल ढकाल नवीन र बसन्त थापाको रहेको छ। यति बेलाको क्रममा पनि स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यस मधुबाका मैले तपाईँको माझमा राखिसकेको छु। आज भने नै सातवटा उत्कृष्ट भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म आफ्नो साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमिना भूषण सुनसादी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। सुदेशता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप्समा पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा पलर्पण सफल रहेको तीन ढिल्के फुली भनिरहेको छ। यसमा आवाज रहेको छ अनिसा गुरूङ र शीतल गुरूङको, लय शब्द सीताराम परियार र शीतल गुरूङको रहेको छ। यसो मधुरभागलाई छोड्दै अन्तिममा जाँदै यति जसमा सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमिना भूषण सुनसादी उद्योगलाई मनैदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदै परिणाममा पर्न सफल रहेको छ मधुरभागलाई छोड्दै आजको श्रृंखलाबाट हुने कार्यक्रम प्रस्तुत रिमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पर्छ भने सुखद बितौ सबै सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार। शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0 65 70 537, मोबाइल नम्बर 98 4 60 69 70 246, 98 0 58 00 08।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800, 98 4 61 56 58।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852380073।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाल र भारतबीच सीमापार रेलमार्ग परियोजनाहरूको कार्यान्वयन र रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना संचालन समितिको 10 तथा संयुक्त कार्य समूहको 8 बैठक काठमाडौँमा सम्पन्न भएको छ। जून 11 र 12 जेठ 28 र 29 गतेसम्म चलेको बैठकमा दुवै देशका प्रतिनिधिहरूले भारत सरकारको अनुदान सहयोगमा बनिरहेका विभिन्न रेलमार्गका विषयमा विस्तृत छलफल गरेका छन्। यहाँ स्थित भारतीय दूतावासका अनुसार बैठकमा विशेष गरी भारत नेपाल बीचको जयनगर बिजलपुरा बर्दिवास र जोग बनी विराटनगर ब्रोडगेज रेलमार्गको हालको प्रगतिबारे समीक्षा गरिएको छ। यसपटकको बैठकमा बहुप्रतीक्षित जनकपुरा अयोध्या खण्डमा यात्रुवाहक रेलमार्ग सञ्चालन गर्ने विषयले प्राथमिकता पाएको छ। सो खण्डमा रेल सेवा शुरू गर्न आवश्यक पर्ने मानक सञ्चालन कार्यविधि एसओपीका बारेमा दुवै पक्ष विछलफल भएको छ। यसका साथै काठमाडौँलाई भारतसँग जोड्ने रक्सौल काठमाडौँ ब्रोडगेज गेज रेलमार्गको अन्तिम स्थान निर्धारण सर्वेक्षण एफएलएस प्रतिवेदन पूर्व पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग तथा थप नयाँ रेलमार्गको सम्पर्क विस्तार गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको छ। नेपाल भारत बीच सीमापार रेल सञ्जाललाई अझ मजबूत बनाउन दुवै देशका अधिकारीहरूले जोड़ दिएका छन्। रेल क्षेत्रको सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउन आगामी दिनमा पनि निकट समन्वय र सहकार्यलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। संयुक्त राष्ट्र संघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनीतिक बन्दीरिया भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ दस्तबहादुर राई रिहा हुनुभएको राष्ट्र संघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताइरहेका तामाङ र राईलाई भूटान सरकारले रिहा गरिदिएको थियो। राष्ट्र संघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाली स्थित भूटानी शरणार्थी शिविरबाट भूटान फर्काएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनीतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकारवादी संस्था ग्लोबल क्याफेन फर द रिलीज अफ पोलिटिकल प्रिजनर्स इन भूटान जीसीआरपीपीबीले भूटानका विभिन्न जेलमा रहेका 28 जना राजबन्दीहरूलाई अविलम्बन रिहा गर्न भूटान सरकारसँग माग गरेको छ। दुई पूर्व बन्दीहरूको रिहाई भएको रिहाई खुशीको विषय भएको र बाँकी 28 जना राजनीतिक बन्दी रिहा नभएसम्म उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपी विकास विश्व संयोजक राम कार्कीले बताउनु भएको छ। राष्ट्र संघको कार्य समूहले पनि यस्तै प्राकृतिक अन्य मुद्दाहरू फर पुनरावलोकन गर्न राष्ट्रिय कानून तथा अभ्यासलाई अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड अनुरूप बनाउन तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारलाई आग्रह गरेको छ। राष्ट्रिय सुन्द्रपाती रासपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्नो 3 प्रतिस्पर्धीहरूलाई पछि पार्दै सभापति चुनिनु भएको। त्रिपाठीले 234 मत पाउँदा उहाँका प्रतिस्पर्धी रतन गौतमले 182 मत र माधव गढेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत प्राप्त गर्नुभएको छ। कार्कीले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनुभएको थियो। शुक्रबार राति 11 बजेतिर शुरू भएको मतदानको नतिजा शनिबार बिहान सार्वजनिक भएको हो। कास्कीको पोखरा महानगरपालिका नम्बर 25 का त्रिपाठी निवर्तमान सभापति गौतम शहीदलाई हराएर सभापति बन्नुभएको हो। गौतम नवलपरा शिवर्धा काशुस्त पूर्वको क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ। सभापतिको उम्मेद्वार कडेल अघिल्लो प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर 2 उम्मेद्वार बनी उपविजेता बन्नुभएको थियो। कार्की भने अटेरी अभियान हुँदै रासपा प्रवेश गर्नुभएको हो। गण्डकी प्रदेश समिति सदस्यका लागि 51 जनाले उम्मेद्वारी दिएका थिए। क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ 1 का मीना शर्मा आचार्य, गोर्खा 1 मनोज गुरूङ गोर्खा दुईबाट बलबहादुर घले, लम्चोमबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की, तनहुँ एकबाट सूर्यमणि पौडेल निर्विरोध हुनुभएको थियो। प्रदेश समावेशी सदस्यमा खसारे महिलातर्फ सीता कुमारी अर्याली, कृष्ण कुमारी अधिकारी, राममाया बस्कोटी निर्विरोध बन्दा, मुस्लिम महिलाबाट सिमी उन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र बंगता भएका खसारेबाट यदुनाथ सिगदेल सहित सर्वसम्मत चुनिनु भएको थियो। चार सदस्यीय सभापतिले मनोनयन गर्न पाउने व्यवस्था छ। गण्डकी प्रदेशको अधिवेशनमा 780 प्रतिनिधि थिए। नारायणगढ़ सड़क खण्डको बुद्ध सिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माण शुरू गरिएको मोटरेबल पुलमा सरकारले लगानी बालुवामा पानी खस सरह भएको छ। हाल निर्माण भइरहेको स्थानमा पुल निर्माण गर्न नसकिने प्राविधिक निष्कर्ष निकालियो। निर्माण व्यवसायहरूको चरम ढिला सुस्तीले गर्दा गत वैशाख 29 गते ठेक्का सम्झौता पनि रद्द गरिएपछि तिनजेलको सम्पूर्ण लगानी सुहा हुने भएको छ। सड़क डिभिजन कार्य तमौलीमा सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठको अनुसार हालको स्थानमा पुल निर्माण सम्भव नभएपछि त्यसभन्दा केही तल सेतीमादी र त्रिशुली नदीको संगम स्थल सेती दोभान आसपास नयाँ पुल निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढ़ाइएको छ। यससँगै गतमा गरिएको 36% भौतिक प्रगति र त्यसमा खर्च भएको रकम समेत उपयोगविहीन हुने अवस्था सृजना भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा नयाँ पुल निर्माणका लागि 15 करोड़ रूपियाँ विनियोजन गरेको छ। यसले स्थानीयवासीमा नयाँ आशा जगाएको भए पनि विगतका काम अल्पत्र पारिएकाले उनीहरू पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्। वर्षौंदेखि पुलको अभाव झेल्दै आएका स्थानीयवासीहरूमा अब बन्ने पुल समयमै सम्पन्न होला कि नहोला भन्ने आशंका कायमै रहेको छ। बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चितवन जिल्लाको ढोरपाटन नगरपालिका पाँच प्याङ खोलामा गए राती बोबाङदेखि साल झण्डी ढोरपाटन सड़क को वैकल्पिक मार्ग हुँदै बुर्तीबाङ बजार आउँदै गरेको एक त 69-80 नम्बरको ट्रयाक्टर दुर्घटना भएको। दुर्घटनामा ट्रयाक्टर चालक ढोरपाटन नगरपालिका छ सामी दुवारका 18 वर्षीय आशिष घरतीको मृत्यु भएको इलाका प्रहरीकाले बुर्तीबाङका प्रमुख प्रहरी निरीक्षक तिलक वानन्दरले जानकारी दिनुभयो। ट्र्याक्टर सड़कदेखि करिब 50 मिटर तल खसेको उहाँको भनाइ छ। चालकको शव दुर्घटनास्थलबाट 70 मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्दरले बताउनुभयो। हिमाल नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य असार 1 गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कसेनी घाट, सिस्नेरी घाट, दबल्याङ घाट, झकास घाट, गेरुवा घाट लगायतका अन्य सबै घाटमा असार 1 गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने जनाएको हो। प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोखरेलद्वारा जारी सूचनामा उक्त मितिपछि नदीजन्य पदार्थ उत्खनन र संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने उल्लेख गरिएको छ। त्यसै गरी पूर्व स्वीकृति लिएर विभिन्न स्थानमा स्टक गरिराखिएको नदीजन्य पदार्थ सार्वसन्त्रभित्र नगरपालिकाबाट स्टक प्रमाणित गराउनु पर्ने व्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषिराज आचार्यले प्रदेशभित्र रहेका संचार माध्यमहरूको सबलीकरणका लागि बजार व्यवस्थापनको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित बजार व्यवस्थापन तथा विज्ञापन कला तालिमको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको। प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै आचार्यले भन्नुभयो, संचार क्रियालाई आर्थिक रूपमा सबल बनाउन र तीको रूपमा टिकाउन दक्ष बजार व्यवस्थापनको खाँचो छ। यस्ता प्रकृतिका तालिमहरूमा आधारमा जिल्ला तहसम्म लैजान आवश्यक छ। उहाँले गण्डकी प्रदेश सरकारले वार्षिक 50 लाख रूपियाँ भन्दा बढ़ी रकम लोक कल्याणकारी विज्ञापनका लागि विनियोजन गर्दै आएको स्मरण गराउँदै संचार माध्यमले सरकारी सहयोगका अतिरिक्त निजी क्षेत्रसँगको सहकार्यलाई अझै मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रमकी अध्यक्ष एवं प्रेस रजिस्ट्रार विमला भण्डारीले वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्याउन संचार माध्यमले उद्यमी र व्यवसायबीच पुलको काम गर्ने धारणा राख्न मीडियाका लागि विज्ञापन अक्सिजन हो भण्डारीले भन्नुभयो। उद्यमी व्यवसायीले विज्ञापनलाई फजुल खर्च नभई लगानीका रूपमा लिनुपर्दछ, जसले स्वदेशी पुँजीलाई स्वदेशमै राख्न मदद गर्दछ। उहाँले अबका संचार माध्यमले परम्परागत शैलीलाई त्याग्दै डिजिटल मार्केटिङ र एआई जस्ता आधुनिक प्रविधिलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। आगामी वर्षहरूमा पनि बजार व्यवस्थापक लक्षित यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केबी राणा, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तम मानव बुद्धाचार्यले समकालीन समय संचार क्षेत्रलाई संकट बोकेको बारेमा चर्चा गर्नुभयो। निजी क्षेत्र शिथिल भएको वर्तमान अवस्थामा सरकारले विज्ञापन कटौती गर्ने नीति लिँदा समग्र मीडिया क्षेत्र संकटको भूमरीमा फँसेको भन्दै राज्यको ध्यानाकर्षण गराउनुभयो। तालिममा कान्तिपुर मीडिया ग्रुपका सीईओ महेश्वर, सफल मीडिया हाउस प्रालीका अध्यक्ष एवं प्रमुख दुर्गा प्रसाद हुमागाई र आईटी इन्जिनियरिङ विवेक घिमिरेले श्रोत व्यक्तिका रूपमा प्रशिक्षण दिनुभएको थियो। पोखरा रोयल बस तथा सहकारी संस्था लिमिटेडको आयोजनामा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न भएको छ। संस्था स्थापनाको 25 वर्ष प्रवेश गरेको अवसरमा वर्षौभरि गरिने 25 कार्यक्रम मध्ये तेस्रो कार्यकालको रूपमा कास्की जिल्लामा कार्यरत 25 रूला कारोबार गरिरहेको सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागितामा नीति सम्वाद गोष्ठी भएको हो। गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकालले सहकारी क्षेत्रमा विद्यमान नीतिको उच्चतम प्रयोग अभ्यास गर्दै अप्ठ्यारा परेका नीतिलाई अन्तर सम्वाद गर्दै संशोधनको बाटोमा अगाडि बढ़ाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष रूद्र कुमारी गुरूङको अध्यक्षमा भएको नीति सम्वाद गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले वर्तमान सहकारीको अवस्था, नीतिगत चुनौती र भावी गन्तव्यबारे पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरूङले सहकारी संस्थाको असल अभ्यास र व्यवस्थापन लिनुपर्ने रणनीति बारेमा सहजीकरण गर्नुभएको थियो। नीति सम्वाद कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठको सहजीकरणमा नीति निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकाल, बैंकको सीईओ बद्री कुमार गोरागाई, जिल्ला सहकारी संघ लिमिटेडका काशीका अध्यक्ष दीपक राजवास्तव, काशी बदोदरीय सहकारी संस्थाका अध्यक्ष संघका अध्यक्ष शेरबहादुर कार्की, को अपरेटिभ म्यानेजर्स क्लब काशीका अध्यक्ष मोहन अधिकारीले प्यानलिस्टको रूपमा नीतिगत र संरचनागत अस्पष्टताको बारेमा, कानूनमा सुधार गर्नुपर्ने र अभियानका तर्फबाट सोच्नुपर्ने विषयको बारेमा आफ्नो धारणा राख्नुभएको थियो। धिरकोट नगरपालिकाले अकबरे खुर्सानी खेती प्रबन्धन कार्यक्रम प्रभावकारी रूपमा अघि बढ़ाएको छ। कृषि आत्मनिर्भर र ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने उद्देश्य सहित स्थानीय तहहरूले संचालन गरिरहेका विभिन्न कार्यक्रम अन्तर्गत यहाँ पनि अकबरे खुर्सानी खेती विस्तार गरिएको हो। नगरपालिकाको 9 वडामा 26 समूहहरू नर्सरी स्थापना गरी करिब 1,04,000 अकबरे खुर्सानीका बिरूवा उत्पादन गरिएको छ। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा डायलिसिस गर्नुपर्ने मिर्गौला रोगीहरूको संख्या बढ़दै गएपछि सेवा क्षमता विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारले 20,00,000 रूपियाँ बजेटमा आवश्यक पूर्वाधार निर्माण गरी डायलिसिस कक्ष विस्तार गरिएको हो। हाल दैनिक 64 बिरामीलाई डायलिसिस सेवा दिइरहेको अस्पतालले थप 20 सेवा दिन सक्ने गरी कक्ष विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर किरण तिवारीले जानकारी दिनुभयो। नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वान महाशाखाका मौसमविद सरोज पुडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रिने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले मनसून भित्रने अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने तयारी छ। पोहोर सरदर मिति भन्दा 15 छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरेको थियो, तर 15 छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशका 2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका धेरै ठाउँ तथा बाँकी पहाड़ी भाग र तराईका 1-2 ठाउँ मामे गर्दन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। खेल समाचार फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमा अमेरिकाले 3 गोल गरे। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको बहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थापे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनलाई व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाले अग्रता लाई तेब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जिया भन्ने रियालले गोल थपे। पाराग्वेका लागि मौरिस सियोले 73 मिनटमा एक गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल जितेको अमेरिकाले विजय शुरूआत गरेको। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरस्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बास्निया एण्ड हर्जगोभिनियासँग 1-1 गोलको बराबरी खेलेको छ। हवस् सामलाटिनजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। आज 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर। सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
5: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
3: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560-56996।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 नहु।
8: लो नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
10: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65572225, मोबाइल 98560333878, 98461568।
0: यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक, तनहु, फोन 065414377, मोबाइल नम्बर 98560443।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
15: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 065414411, मोबाइल 98562938 र 98028222938।
19: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना, चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
20: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
21: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
22: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
1: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
2: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
1: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
2: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
1: प्रोप्राइटर रोशनी श्रेष्ठ।
2: मोबाइल नम्बर 9827103066 र 9840694543।
22: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
21: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
22: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
17: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
23: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
17: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
23: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
17: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौ। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
23: थप जानकारीको लागि 0635-63-130।
17: कृषि विकास कार्यालय तनहुँ, दमौली।
24: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
25: Come on everybody. Hello, Shukla Gandaki.
24: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
26: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यो स्याटरडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ हामी कोही स्पेशल प्रोग्राम क्विज खेल्ने दिन चाहिँ रहेको छ है। तपाईँले आफ्नो बुद्धिको क्षमता बुद्धिमत्ता चाहिँ कतिको छ है भनेर चाहिँ जाँच गर्नको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र अब सबै प्रश्नको सबै सही उत्तर दिन सकिन्छ भन्ने पनि हुँदैन, कतिपय अब प्रश्नहरू चाहिँ फेरि त्यस्तै पनि पढ्न सक्छन् होइन। र अब हामीले चाहिँ दुईवटा राउन्डबाट चाहिँ प्रश्न सोध्छौं, जसमा चाहिँ रहेको छ जनरल राउन्ड त्यस्तै गरी स्पेसिफिक राउन्ड। जनरल राउन्डमा चाहिँ तपाईँको लागि 15 प्रश्नहरू चाहिँ रहेका छन्, अब जसमध्येबाट पनि तपाईँले आफ्नो लकी नम्बर चुज गर्न चाहिँ सक्नुहुन्छ है। अब त्यो अनुसारको अब कस्तो प्रश्न पर्छ भन्ने त अब लकी नम्बर अब तपाईँले नम्बर चुज गरिसकेपछि त्यस अनुसारको नै हुन्छ है। र अब विशेष त प्रोग्रामको बारेमा जानकारी गराउनु पर्दाखेरि त त्यही नै भइहाल्यो होइन, जनरल राउन्ड र स्पेसिफिक राउन्ड। यदि तपाईँले जनरल राउन्डको चाहिँ सही उत्तर दिनुभयो भने चाहिँ तपाईँ स्पेसिफिक राउन्डमा चाहिँ प्रवेश गर्नुहुनेछ। स्पेसिफिक राउन्डमा चाहिँ दुईवटा विधा रहेका छन् जसमा चाहिँ इतिहास र खेलकुद रहेको छ। अब यो दुईवटा विधाबाट चाहिँ तपाईँले दुईवटा विधामा पनि तपाईँले रोज्नुपर्ने हुन्छ, कुन विधा रोज्नुहुन्छ। जुनै विधा रोज्नु भए पनि तपाईँको लागि दुईवटा प्रश्न चाहिँ तीनवटा अप्सन सहितको चाहिँ हुनेछन् है। र यदि तपाईँले सबै प्रश्नको सही उत्तर दिनुभयो भने त तपाईँ आजको यस कार्यक्रमको विनर गर्छ हुनुहुनेछ है। र अब कार्यक्रमको बारेमा जानकारी गराउनु पर्दा त यही नै भइहाल्यो, प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यस्तै गरी आवेशनान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स मेन्टली। अब यससँग सम्बन्धित कुनै सेवा सुविधाहरू लिन चाहनुहुन्छ भने त्यस ठाउँमा गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गुराँसै फुल्यो बनाई मापलको यो गीत राख्छु, गीतपछि आउने नै सोच सुन्दै गर्नुहोला है।

0: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि गुराँसै फुल्यो भने महाबोलको यो गीतमा राख्दै राखे है सुनिसक्नु भएको छ क्या अरे सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9086636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र अब स्टुडियोको लाइन त यही नै भइहाल्यो, कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने म फेरि पनि अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ कुमारी जननेवलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।
1: Okay.

0: sorry guys, sorry.
1: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि कुमारी जननेवलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ, कुन गीत राख्ने होला भोके फेरि है, फुलहौ भने बसाइदेऊ बोलको गीत रहेको छ, स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि फूल हौ भने बसाइदेऊ मूल हौ भने रसाइदेऊ बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ र यति बेला भने जानुपर्ने भएको छ फर्स्ट कमर्सियल ब्रेकतर्फ है अब यो ब्रेकसँगै जान्छु म 11 बजेको टाइम चेकमा टाइम चेक पछि आउने नै छु सुन्दै गर्नुहोला है त
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन है दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
3: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पिटिई आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
3: बिरामी परीक्षण
4: निशुल्क औषधि वितरण
3: प्रयोगशाला सेवा
4: पञ्चकर्म पूर्वकर्म
3: बस्ती कर्म
4: शिरोधारा
3: नस्य कर्म जलनीति
4: छार सूत्र सेवा
3: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
4: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
4: अग्निकर्म

0: म चिकित्सा
1: स्तनपाई आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783। कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
3: ला, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रतबन्ध गरेर उम्काइदिऊ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
7: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 98560033384 र 98560067988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुरेगौँडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852634493 र 9852638073।
2: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9852707987।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, होइन हतार छ पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 9847061268
10: 9856062।
12: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
13: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
14: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
13: पोखरा जाने बाटोतिर।
15: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
13: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9964453031।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु। जोडिन सक्नुहुन्छ 98 4 22 72 911 र 98 66 36 111 को बाटो भएर है कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि सरकारी जागिर बोलको गीत चाहिँ राख्दैछु म। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सरकारी जागिर पुलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु गीत रहेको छ बेबी आई लभ यु बुलको गीत चाहिँ रहेको छ है यति बेला भने यो गीत स्वीकार्नुहोस् है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि बेबी आई लभ यु फर एभर बोलको यो गीत मैले राखिसकेँ, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ है। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। 98422 72911 र 98066636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। अब स्टुडियोको लागि त यही नै भइहाल्यो। विशेष आज चाहिँ तपाईँको लागि मैले प्रश्नहरू चाहिँ लिएर आएको छु, क्विज स्पेसल प्रोग्राममा चाहिँ हामी छौ भनेर पनि भनिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला। विशेष त कार्यक्रमको बारेमा जानकारी गराउनु पर्दा विशेष हाम्रो यो कार्यक्रममा चाहिँ प्रश्नहरू चाहिँ कस्ता हुन्छन् भन्दाखेरि जनरल राउन्ड अनि त्यस्तै गरी स्पेसिफिक राउन्ड गरी दुईवटा राउन्डमा चाहिँ प्रश्न सोध्छौं, जसमा चाहिँ जनरल राउन्डमा चाहिँ तपाईँको लागि 15 प्रश्नहरू चाहिँ रहेका छन्। त्यसमा चाहिँ अब समसामयिक विषय जुनसुकै पनि पढ्न सक्छ होइन। र अब स्पेसिफिक राउन्डमा चाहिँ दुईवटा विधा चाहिँ छनौट गरिएको छ, जसमा चाहिँ इतिहास र खेलकुद रहेका छन्। अब यो दुईवटा विधाबाट तपाईँले जुन विधा रोज्नु भए पनि तपाईँले चाहिँ त्यो दुईटा विधामध्ये जुन रोज्नु भए पनि दुईवटा प्रश्न चाहिँ दुईटै विधाबाट चाहिँ रहनेछन् है। दुईटै विधाबाट भन्दा पनि रोज्नु भएको विधाबाट चाहिँ दुईवटा प्रश्न, तीनवटा अप्सन सहितको प्रश्नहरू चाहिँ रहनेछन् है। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 98422 72911 र 98066636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु भन्दै थिएँ तर ठ्याक्क फोन चाहिँ डिस्कनेक्ट भइदियो है। फेरि पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला 98422 72911 र 98066636611 बाटो भएर है। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा लिन्छु। हेलो नमस्कार हजुर। हजुर जोडले दाई सन्चारमै हुनुहुन्छ क्या रे? हजुर म पनि एकदमै सन्चारमै छु है त। हजुर भइसक्यो दाईको भयो कि क्यारे कुन्नी? हजुर आज चाहिँ किन ढिलो भयो त नि? ल ठिक छ, अब कार्यक्रमतर्फ नै लागौँ भयो
1: है। जम्मै छ
0: आज, जम्मै छ है। हजुर हजुर ठिक छ, केही पनि भएन, आज जम्मै नै छ। ल कुन रोज्नुहुन्छ भन्नुहोस् त। सधैँ मिलाइन्छ भन्ने हुँदैन, कहिले काहीँ मिल्छ पनि कहिले काहीँ मिल्दैन पनि, त्यस्तै त हो नि। ल तपाईँको लागि एक नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। ल सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई कुन निकायसँग मर्ज गर्ने निर्णय गरेको हो? प्रश्न फेरि सुन्नुहोला। सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई कुन निकायसँग मर्ज गर्ने निर्णय गरेको हो? प्रश्न बुझ्नुभयो नि दाई?
1: कुन निकायसँग के भन्नुभयो?
0: राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई कुन निकायसँग मर्ज गर्ने निर्णय गरेको हो?
1: कुन निकायसँग हो त भाइ?
0: ल काउन्ट अनुसार भयो है। के भन्नुभयो रे?
1: राष्ट्रिय
0: संचार समितिसँग होला होला कि हो? ल हेरौँ है त हाम्रो कम्प्युटरले चाहिँ के भन्छ सुनौ है त, यसमै लक गरिदिएँ है मैले। ल अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। तपाईँको उत्तर मिलेन है। यसको सही उत्तर चाहिँ सूचना विभाग है दाई, सूचना चाहिँ भयो तर विभाग भन्नुपर्ने थियो के? हजुर त्यही त नि, क्या त त्यस्तै हो अब जतासुकै ठ्याक्क सोच्दै गर्दाखेरि यस्तो हो कि, ठ्याक्क नाम भन्न आइरहेको हुन्छ, जानेको भए पनि कहिले काहीँ झुकिन्छ कि। हजुर हजुर ल हुन्छ दाई, केही भएन, अब अर्को चोटिको लागि प्रिपेरेसन भइहाल्यो नि त, होइन? हजुर ल हुन्छ। हजुर, यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमाल दाई हुनुहुन्थ्यो, स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो। अब दाईले चाहिँ एक नम्बरको प्रश्न रोज्नु हो होइन, अब सही उत्तर दिन चाहिँ सफल हुनु भएन। अब कहिलेकाहीँ त्यस्तै हो त नि है, बुद्धिको क्षमता कतिको छ, कहिलेकाहीँ जानिरहेको प्रश्नको उत्तर पनि दिन त कति गाह्रो हुन्छ कि है, र यस्तो त भइराखेको नै हुन्छ। जानिरहेको प्रश्नको उत्तर कहिलेकाहीँ बिर्सिन्छ, कहिलेकाहीँ आएर पनि झुकिन्छ, त्यस्तै नै त हो है। त्यही त बुद्धिको क्षमता कतिको छ भनेर जाँच गर्ने दिन चाहिँ आज हो। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनुहोला भनेर त भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु, के साँच्चै तिमी रिसा के हौ त बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने के साँच्चै तिमी दिसाकै हौ त बोलको नेपाली मुभी होमवर्कबाट चाहिँ यो गीत मैले राखिसकेँ सुनिसक्नु भएको छ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। 98-4-22-72-911 र 98-66-36-11 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाटको हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर नमस्कार, कहाँदेखि को बोल्नुभयो? स्याङ्जा हरिनाथदेखि हाम्रो मोहम्मदजी बोल्नुभयो है। हजुर सन्च्यारोमा हुनुहुन्छ होला क्यारे? हजुर अनि खाना त खाइसक्नु भयो होला नि है? खाना खानु भएको होइन, किन नि आज आज ढिलो भएको कि सदा ढिलो नै खानुहुन्थ्यो?
1: कहिले ढिलो कहिले छिटो
0: त्यस्तै हो। अनि आज दिउँसोतिर चाहिँ कता जाने हो त नि, के कस्तो हुँदैछ? स्याङ्जातिर काम सुनाउनुहोस्।
1: दिउँसोतिर काहीँ नजाने घरै बस्यो
0: भनेपछि आज चाहिँ घरै बस्ने त्यस्तो काम छैन हो। ल कार्यक्रमतर्फ नै लागौ है। ल कति नम्बर चुज गर्नुहुन्छ आज? एक गयो अरू बाँकी छ है। के भन्नुभयो रे, पछाडिको हल्ला अलि बढी आयो नि त। हजुर के भन्नुभयो? हजुर आउनु भएको थियो एकजना आउनुभयो, त्यही भएर एक नम्बरको गयो अरू बाँकी छ भनेको के? दुई नम्बर। ल तपाईँको लागि दुई नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। कोशी नदीको पूर्वको चुरे क्षेत्रलाई के भनिन्छ? प्रश्न फेरि सुन्नुहोला। कोशी नदी पूर्वको चुरे क्षेत्रलाई के भनिन्छ? प्रश्न बुझ्नुभयो नि? कोशी नदी पूर्वको चुरे क्षेत्रलाई के भनिन्छ? हजुर अब सुनिराखिएको होला हुन त, ठिक छ एउटा भन्नुहोस् न। एउटा भन्नुहोस् अब हेरौँ के हुन्छ होइन, कहिलेकाहीँ त झट्टाहरू हान्दा पनि मिल्छ क्या। हजुर ल टाइम सकिनु आँट्यो है। ल ठिक छ अब तपाईँले पास भनिहाल्नु भयो, यसको सही उत्तर चाहिँ चुला चुली है। हजुर ल हुन्छ अहिले चाहिँ छुटिन्छौँ है त। हुन्छ भाइ। यति बेला भने फोन गर्नुभएको थियो मोहम्मदजी हुनुहुन्थ्यो, स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो है, र उहाँले पनि कार्यक्रममा सहभागिता जनाएर गइ नै सक्नुभयो। पाडो अब तपाईँको रहेको छ, कार्यक्रममा जोडिन सक्नुहुन्छ 98-4-22-72-911 र 98-66-36-111 बाटो भएर भनेर त भनिराखेको नै छु मैले। यति बेला भने कोही साथी हुनुहुन्छ हाम्रो स्टुडियोको लाइनमा, कहाँ बाटोको हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। हजुर
1: नमस्कार।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्नु भयो नि? प्रेम बहादुर कुमार कास्कीबाट है। हजुर सन्च्यारोमा हुनुहुन्छ होला क्यारे? हजुर अनि के गर्दै हुनुहुन्थ्यो अहिले, खाना खानुभयो कि खानुभएको होइन? हजुर मैले खाइसकेँ है त। हजुर हजुर हजुर के भन्नुभयो अरे, अलि राम्रोसँग बुझिएन। हजुर हजुर चुलाचुली हो, पास पनि भइसकेको थियो, फेरि त्यही प्रश्न अरूलाई सोध्नु मिल्दैन त्यही भएको भएर चाहिँ मैले उत्तर पनि भनिसकेको थिएँ है। हजुर ल कति नम्बर चुज गर्नुहुन्छ? दुई नम्बरको ल तपाईँको लागि दुई नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। छैटौं हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? प्रश्न फेरि सुन्नुहोला। छैटौं हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? प्रश्न बुझ्नुभयो नि? ल काउन्टडाउन स्टार्ट भयो है त। अब ठाउँ भन्नुभयो, अब कहिले र कहाँ सम्पन्न भयो त्यो पनि भन्नुभयो है त। ठाउँ मात्र भन्नुभयो तर भन्नुपर्ने चाहिँ यहाँ धेरै नै थियो है। ल ठिक छ, अब तपाईँले भन्नुभएको उत्तर हामी हेरौँ होइन के भन्छ त्यही पनि। अब कहाँ सम्पन्न भयो भन्दाखेरि चाहिँ कम्प्युटर चाहिँ के भन्छ है त, त्यही एउटा मात्रै उत्तर भयो भने है। तपाईँको उत्तर मिलेन है। यसको सही उत्तर चाहिँ सन् 2023 मे 12 र 13 बंगलादेशमा है। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भयो, अहिले चाहिँ छुटिन्छौँ है त। हुन्छ नमस्कार। यति बेला भने फोन गर्नुभएको थियो प्रेमजी हुनुहुन्थ्यो, हामीले कास्कीबाट चाहिँ फोन गर्नुभएको थियो र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। मैले सोचेको जस्तै बोलको गीत चाहिँ रहेको छ अनि यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्राम पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: मापदण्ड अनुसार भएको
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै गुलाब चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
18: पुराना गरगहनासँग नयाँ साथ फेर,
17: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
19: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स, शीतला गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0655706676, मोबाइल 9856602676।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843823811।
24: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4, बीपी चोक, तनहु, फोन 0654014377, मोबाइल नम्बर 9856044343।
25: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
26: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
27: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
28: बिरामी परीक्षण,
27: निशुल्क औषधि वितरण,
28: प्रयोगशाला सेवा,
27: पञ्चकर्म, पूर्वकर्म,
28: बस्ती कर्म,
27: शिरोधारा,
28: नस्य कर्म, जलनेति,
27: छार सूत्र सेवा,
28: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
27: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
28: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
27: अग्नि कर्म, मर्म चिकित्सा,
28: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमात नगरपालिकाको वार्ड नम्बर 6 भीमात आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 4 83।
0: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

राइट एकैछिनको यो सर्ट कमर्सल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सँगसँगै तपाईँको लागि मैले क्विजका क्वेसनहरू चाहिँ लिएर आएको छु भनेर त भनिराखेको नै छु। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9842279111 र 9860663611 बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ तिमी आउँछौ कि भनी मत कुदिरहेको बलको गीत चाहिँ रहेको छ। यति बेला भने त्यो गीत स्वीकार्नुहोस्।

ओके तिमी आउँछौ कि भनी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ. र आजको यस एपिसोडमा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ. यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ. त्यस्तै गरी कार्यक्रममा सहभागिता जनाउनुहुने फोन ट्राई गर्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ भन्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, एभरेस्ट नान हाउस, त्यस्तै गरी कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टका प्रोपाइटरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिम हुकुम बक्सेश बलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु. तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला. नमस्कार, बाई बाई, हेभ अ गुड डे.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
7: 9856062068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा।
12: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
12: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमा
19: एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-2014-160 र 98460-78022।
21: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-157।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: यान कच्ची तथा पक्की 47 संरचना भत्काइयो। राष्ट्रसंघको हस्तक्षेप पछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनीतिक बन्दी रिहा। जेलमै रहेका 28 जना राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग। युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी। युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत। पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराउ बनेको छ। लेक साइड क्षेत्रमा पर्यटकको चहल पहल बढ़दा डुंगा शहरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवातालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुंगा शहर गरेको डुंगा व्यवसायीले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरैजसो होटल भराउ भएका छन्। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू पनि खुशी छन्। अफ सिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानको गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ। होटल संघ पोखराका अध्यक्ष लसुमण सुवेदीका अनुसार विगत 32 वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशको अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्राका पदमार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ। भारतमा बढ़दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन्। कैलालीको विभिन्न वन क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियान अन्तर्गत 47 वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ। झण्डै 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवछ यादवको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर टहरा र अन्य संरचना भत्काएको हो। भ्यागुते पानी बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका त्यस्ता संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाएको उहाँले बताउनुभयो। अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका 10 वटै सब डिभिजन वन कार्यालयका कर्मचारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी झण्डै 200 जना परिचालन गरिएको थियो। यसअघि पनि अत्तरी आसपासको क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको झण्डै 1,04,000 हेक्टर वन क्षेत्र मध्ये 38% भन्दा बढ़ी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन झण्डै 38,040 हेक्टर हुन आउँछ। संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र अस्तबहादुर राई रिहा हुनुभएको हो। राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको थियो। राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल स्थित भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलीज अफ पोलिटिकल प्रिजनर्स इन भूटान जीसीआरपीपीबीले भूटानका विभिन्न जेलमा रहेका 28 जना राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको छ। दुई पूर्व बन्दीहरूको रिहाई खुशीको विषय भएको र बाँकी 28 राजनीतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपीबीका विश्व संयोजक राम कार्कीले बताउनु भएको छ। राष्ट्रसंघको कार्य समूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारलाई आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बैंकिङ कसुरमा सेफ सन्तोष शाह पक्राउ, सुन जस्तै देखिने पहिलो वस्तुसहित डाङमा दुई युवालाई प्रहरीले समात्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
5: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सेफ सन्तोष शाह पक्राउ परेका छन्। शाहलाई बैंकिङको सुरमा गैराती जनकपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ। काठमाडौँ गैरीधारामा रहेको एक रेस्टुरेन्ट खरिदका विषयमा पूरै रकम नदिएको भन्दै शाह विरूद्ध शकुन्तला थापा अधिकारीले मुद्दा दायर गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट शाहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। दाङको एक होटलबाट सुन जस्तो देखिने पहेँलो धातु सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बहुमूल्य धातुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमई नगरपालिका 6 रहेको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा सूचना अधिकारी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। गिरी भारतबाट धातु ल्याई गर्न खोज्ने व्यक्ति हुन् भने परियार किन्ने कार्यमा संलग्न व्यक्ति हुन्। उनीहरूको साथबाट सुन जस्तो देखिने धातु बरामद भएको र बजार मूल्य 52,74,000 रूपियाँ बराबरको रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका व्यक्ति र धातुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लड़ाकू तथा निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले युरोपेली देश र क्यानाडालाई महादेशको सुरक्षामा बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत F-16 र F-15 यी लड़ाकू विमानको संख्या 150 घटाएर 100 सीमित गरिनेछ। समुद्री निगरानी विमानको संख्या 26-15 घटाइनेछ भने युरोपका लागि उपलब्ध सबै 8 हवाई रिफ्यूलिङ ट्याङ्करहरू विमानहरू फिर्ता लिइनेछ। युद्धपोत र पनडुब्बीहरू पनि हटाइनेछन्। कटौतीपछि अमेरिकाको युरोपेली सहयोगी र क्यानाडाले महादेशको परम्परागत रक्षाका लागि बढ़ी जिम्मेवारी लिनुपर्नेछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल गरे र पहिलो हाफको इन्जुरी समयमा पनि उनले गोल गर्दै अमेरिकाको अग्रतालाई तेब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहायक क्यानाडाले बोस्नियासँग 1-1 गोलको बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान, कच्ची तथा पक्की 47 संरचना भत्काइयो, राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा, जेलमै रहेका 28 राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग, युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी, युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अरिनीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 मा भर्ना खुल्यो।
1: एसईई 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 मा भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
0: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: पर्याप्त खेल मैदानको व्यवस्था,
0: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
1: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
0: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
1: उचित पुस्तकालयको व्यवस्था।
0: थप जानकारीको लागि सम्पर्क
1: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
2: सम्पर्क नम्बर
1: 0655711195, मोबाइल 98560621122 र 98460181871।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
6: आज पनि खाना काँच्छ होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न, किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
11: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
12: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
13: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98560338, 98461356558।
14: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा तनहुँ।
2: शाखा कार्यालय बन्केवा चोक
17: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069 9067725229
2: प्रोपाइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9087769142
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको यता हेर्ने उस्तै उता हेर्ने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
19: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
18: सपिङका लागि भनेर धुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
19: ल तिमी ढुक्क हौ न धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
18: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी 4 दुलेगौंडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9111796902
20: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: हाम्रो मोबाइल पसल धुले गौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
5: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
3: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कीर्ति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560-56996।
6: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
7: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
8: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0-65-414-285, 98-560-35-497 र 98-560-34-85 सम्पर्क गर्नुहोस्।
9: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृतुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
13: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
14: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
15: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98-058-26-466 र 98-467-39-839।
16: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
17: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
16: हजुर हजुर, सेरिङ्गाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
17: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
18: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
17: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
19: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
18: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
20: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
21: ल पत्तै छैन है तिमीलाई?
20: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
22: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
20: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
23: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
24: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
23: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
20: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, NIMB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा,
23: प्रोप्राइटर रोशनी श्रेष्ठ,
20: मोबाइल नम्बर 9827109066 र 9840609543।
18: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
23: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
18: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
23: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
18: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
23: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
5: With mission into the future of learning.
6: डायमंड मावी तालचोकको भर्ना सम्बन्धी सूचना।
5: 21 शताब्दी सापेक्ष शिक्षण विधि र प्रविधिको प्रयोग गरी निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल एस डायमंड मावी पोखरा तालचोकमा शैक्षिक सत्र 2083-84 का लागि विज्ञान, कम्प्युटर, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा 11 को भर्ना खुलेको जानकारी गराइन्छ। साथै भर्ना कार्यक्रम प्रारम्भ भएको छ।
6: पोखरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
5: कम वान्स विजिट द डिफरेंट
6: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0615-63-146, 98560-63-152।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम, अब यूपीबीसी को साथमा।
9: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 98562-22938 र 98028-22938।
11: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुको जनहितमा जारी सन्देश।
2: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 98565391।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
6: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0564142145, 0564143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 1 बज्यो.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Yang Bagaicha English Boarding School ma kaksha 11 ko lagi naya bharna khulyo
3: SEE 2082 ko pariksha ma 4 GPA lyauna safal Pramisha Paudel sahit graded vidyarthi lai hardik badhai
2: byawaharik ra naitik shiksha ma jod didai aadhunik pravidhi ko madhyam bata adhyapan garai farak pahichan banauna safal es Yang Bagaicha Boarding School ma कक्षा 11 कम्प्युटर साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला
3: हाम्रा विशेषताहरू
2: सुन्दर शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था
3: पुस्तकालयको व्यवस्था
2: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था
3: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था
2: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था
3: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकल को लागि आफ्नै स्टार लेवल को किचन बेडरूम बाथरूम लॉन्ड्री को व्यवस्था
2: थप जानकारी को लागि ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी 5 सेराटोल तनहुँ संपर्क 0655712198 र 98560018
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656 590 065 मोबाइल 98166 34372
7: पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191974888 र 98448400
9: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
7: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
9: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
7: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
7: फोन गर्नुहोस् 0655905511
10: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 स्याङ्जा
0: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइराछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ
10: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
14: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
15: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
16: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
14: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
17: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
15: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
18: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
19: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
19: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
19: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
19: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
20: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
17: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
21: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
17: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्ला गंडकी एफएम 97.6
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
2: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
2: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
2: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
1: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
2: र मोबाइल नम्बर 98-560-80-385।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
4: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
3: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
3: थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0-65-75-676, मोबाइल 98-65-62-676।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन,
11: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
12: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: विगतका वर्षहरूमा गण्डकी नै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702439 मोबाइल 9956603636।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
3: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956602427 र 9864435031।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू।
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म पूर्व कर्म
6: बस्ती कर्म
5: शिरोधारा
6: नस्य कर्म जलनीति
5: छार सूत्र सेवा
6: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
5: अग्निकर्म मर्म चिकित्सा
6: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0965634383।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
9: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9846061268
9: 9856602068।
12: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
13: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
12: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
13: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
14: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
12: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763 कता हिँडेको हो आइफोन हातमा लिएर
15: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
12: लौ तँलाई थाहा छैन दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843328111
16: ए नानीको बुवा आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
17: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
16: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
17: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
16: होम डेलिभरीको पनि व्यवस्था छ
18: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9814111178 9560077

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
2: विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2099।
3: मंगलम पुनरी काक्ष मंगलाया तनुहरी
4: पंडित बार दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा संग करने
5: ओंकार
4: पंडित पेरी चाहिए भंसन कहाँ खोजने होला
5: ओंकार
4: अर में पूजा सामग्री छेन बने
5: ओंकार
4: यहाँ पंडित बापनी जति बेला ओंकार मत भो ओंकार
6: वर्षौ देखि सेवा दिने आई ओंकार पूजा सामग्री भंडार जानु यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834।
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-20630।
14: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
17: सम्पर्क 0654142121 मोबाइल 98565391921
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
18: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
20: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
21: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
22: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
23: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
24: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
23: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
25: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल ल परे म त
26: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
25: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
26: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
25: त्यसो भए सँगै जाउँ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98464938 98171996902
27: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
28: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा एघारको नयाँ भर्ना खुल्यो
29: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
28: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
29: हाम्रा विशेषताहरू
28: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
29: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
28: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
29: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
28: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

same, aja same, balam same, param same, sanam same, are same.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: It's new galaxy time।
2: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
1: संस्थाका विशेषताहरू:
2: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
2: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
1: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
2: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
1: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
2: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
1: विस्तृत जानकारीका लागि
2: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
1: नदीपुर पोखरा।
2: फोन 0615702110 र 5853077।
3: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
4: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
5: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
4: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
9: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
9: पुराना गरगहनासँग नयाँ साथ फेर,
10: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
13: दीर्घायु फर्निचर शोरूम।
12: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा त नहु
13: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0865709704। मोबाइल नम्बर 9847061268
12: 9856602068।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328111।
17: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
18: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
17: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
18: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
17: सम्पर्क
18: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
17: फोन नम्बर 0161578053 र 5255715।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु। प्रोप्राइटर केशर बहादुर 3 सेना। मोबाइल 9811411178, 9560007078।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184, 98562210 र 98562345।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460 26617 र 9811638981।
6: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
6: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124121160 र 98460072।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा।
5: मोबाइल 9560055770।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175 तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: म भोजेन्द्र बस्नेत, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै। दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै पाउने 9 अर्ब रूपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरीफको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई। र विश्वकप फुटबलमा भोलि बिहान 3 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै 8 जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी उपरीक्षक रविन्द्र कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका 4 का 22 वर्षीय सुर्म लामा, नेपाली सेनामा अमलदारका रूपमा कार्यरत दैलेखका 30 वर्षका बमबहादुर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर 6 का 73 वर्षीय मेघबहादुर तामाङ र रोशी 6 का 75 वर्षीय इन्द्रबहादुर तामाङ रहनु भएको छ। यस्तै रोशी 6 का 55 वर्षीय राजु तामाङ, रोशी 7 की 34 वर्षीय फूलमाया तामाङ, रोशी 7 की 60 वर्षीय माया लामा र रोशी 8 की 60 वर्षकी प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर 6 मा रहेको सुगुरे जाँदै गरेको यात्रुवाहक बस हिजो बीपी राजमार्ग अन्तर्गत नमबुद्धमा दुर्घटना परेको हो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच काभ्रेमा भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यदेश पाएको समितिलाई 7 दिनको समय दिएको। दाङमा एस्काभेटरले फालेको बालुवामा पुगिएर एकजना मजदूरको ज्यान गएको छ। देउखुरी कालामाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिकाका 45 वर्षीय लालमन यादवको एस्काभेटरले फालेको बालुवामा पुगेर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बिटुमन तयार गर्ने ठाउँमा एस्काभेटर चालक अनिल कुमार थालुले बालुवा फालेका थिए। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9 अर्ब रूपियाँ बराबरको स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जाका रूपमा रूपान्तरण गर्न मदत गर्नेछ। वायु प्रदूषणका कारण विश्वभर कुल ग्राहस्थ उत्पादनको झण्डै 6% बराबरको आर्थिक क्षति हुने गरेको छ र नेपालमा यसको असर कति छ भनेर अध्ययन गरिने उहाँले बताउनुभयो। परियोजना अन्तर्गत कोइला र जीवाश्म ईन्धनबाट चल्ने बोयलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गर्न सकिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकम 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 110,000 टन हरित ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ। तर वातावरणविद प्रकाश लामाले यो ऋणको जिम्मेवारी पनि सँगसँगै आउने भन्दै इट्टा उद्योग, प्रदूषणयुक्त गाड़ी र परम्परागत चुलो जस्ता स्रोतलाई लक्षित गरी प्रयोग गर्नुपर्नेमा सुझाव दिनुभएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दार्चुली निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन नसकेका हुन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकाले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनुभयो। यसैगरी बुटवलको मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल संचालनमा नआएकोले मेसिन संचालन नसकेको मेयर विमला अढियालले बताउनुभयो। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयोगविहीन मेसिन संचालनमा आए बिरामीलाई सहज हुने अस्पतालका व्यवस्थापक सीमा काफ्रेले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईभीए विशेषज्ञ डाक्टर रश्मि श्रीष्टका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ। यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरण असन्तुलन देखिएको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिक को प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मोनोपोज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये एक दम्पती निसन्तानबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीष्टले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। अब विदेशको खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आइपुगेको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अगराजीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ, तर पूर्व शर्तहरू पूरा हुन बाँकी रहेकाले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम प्रतिबन्ध फुकुवा र इरानको रोका सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गर्ने बताउनुभयो। अब खेल खबर। विश्वकप फुटबलमा भोलि बिहान तीनवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 1 बजे कतार र स्विजरल्याण्ड, पाउने 4 बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पाउने 7 बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभनियासँग 1-1 गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै 9.5 अर्ब रूपियाँको योजना, 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन, जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। र इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री सरूटको दावी, शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
9: शुक्ला गण्डकी एफएम 97.6।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739839।
13: मेरिया मैनी, कस्तो राम्रो गहना। होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
15: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
22: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
22: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टायर, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: कनेक्ट युर ड्रीम, कनेक्ट युर फ्युचर, स्टे कनेक्ट युर हार्ट.
1: कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्भिसेस. शीतला गण्डकी चार पुलेमुगा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562 3493 र 98562 38073.

Alright, so good afternoon, my dear friends. Namaste, good afternoon, Monday. Welcome on the Hansu Karikum Station, Gosko, Azgur, Bilkale, Nape, Shodma. Welcome to the show, everybody. एकदमै गर्मी छ है, भर्खर आइपुगेको हो. माई गड, यस्तो गर्मी छ कि लास्टै मलाई चाहिँ एकदमै गर्मी लागिराखेको छ. त्यो हुँदाखेरि चाहिँ तपाईँलाई के कस्तो छ, के छ साथीहरूको सबैजनाको खबर खबर सब ठिकठाक नै होला जस्तो लाग्छ. यस, सुकुलागण्डी एफएम 97.6 MHz एन्ड सुकुलागण्डी एफएम .com मार्फत हामीले यति बेला सुनिरहनु भएको छ नेपालैभरि, संसारैभरि. एन्ड यस, यहाँको साथमा म छु अयङ श्रेष्ठ, यहाँको रेगुलर एन्ड रेगुलर होस्ट हुँदैछु. हामी रहनेछौँ करिब करिब अबको 4 बजेसम्म, 3 बजेको समाचार पछि हामी करिब करिब 4 बजेसम्म रहेर डिफ्रेन्ट हामी नेपाली म्युजिकल ब्यान्ड्सका अनि म्युजिकल नेपाली पप सङ्ग हामी बजाउने गर्छौँ. र यस, एक हप्तापछि आएको छु, भोलि पनि हलिडे नै छँदैछ, तर पनि चाहिँ हामी आउने गर्छौँ एभ्री स्याटरडे 3 बजेको समाचार पछि 4 बजेसम्म. र गुड गुड म्युजिक हामी बजाउँछौँ www.sulagandikafm.com. र हामीलाई यति बेला 97.6 MHz एन्ड हाम्रो पात्रो एप्लिकेशन मार्फत पनि हामीलाई सुन्न सक्नुहुन्छ तपाईँले नेपालीभरि संसारभरि एकैसाथ. भने मलाई टेक्निकल सपोर्टमा मलाई सुविधा मिसले हेल्प गर्दै हुनुहुन्छ, थ्याङ्क यू भेरी मच. सुविधा मिस, के छ तपाईँको खबर खबर ठिकठाक नै छ होला, खाजा पिना भएकै नै है, खास छैन भन्दै हुनुहुन्छ. अहिले चाहिँ हामी सँगै गएर खाउला, नो टेन्सन भएर होइन. Alright, so yes, अब त्यही नै हो, अब भनेको त के नै छ र होइन, एक हप्तापछि आएको छु, यसरी बोल्नु मौका पाइराखेको छु. आइ एम भेरी मच ह्याप्पी एन्ड यस, गुड म्युजिक हामी बजाउँछौँ भन्दा पनि आज पनि अलिकति पुरानो मिक्स तरिकाले अब प्रपर नेपाली रक म्युजिकहरू मिक्स गर्दैछौँ हामी. त्यो हुँदाखेरि चाहिँ 4 बजीसम्म रहन्छौँ, बजाउँछौँ मजाले घन्काएर अनि हामी जानेछौँ. Alright, so beginning of the show, let's play the number. This is a song called Gurasai Fulyo Bonaima, 1974-80, your band battle rahi gusai. We will definitely gonna back, you know, stay tuned, Sulagandiki FM, 97.6 MHz, tapaiko favorite station of the nation, sundai hununcha. And yes, your regular host, cool and handsome host, I am stressed is here, and let's begin the show with 1974-80. Here we go.

राइट गुरासै फुल्यो बनाईमा भनेको यहाँको लागि राखिसकेको छु 1974 AD ब्यान्डबाट रहेको थियो लेजेन्ड जेनमेन र योसँग हामी सबैजना साथीहरू वेलकम गर्छौँ वेलकम टु दिस शो कार्यक्रम स्टेसन अफ सुन्दै हुनुहुन्छ हामी आउने गर्छौँ एभ्री स्याटरडे आफ्टर न्युज अफ 3 PM टिल 4 PM वी युज टु प्ले गुड एन्ड गुड म्युजिक रेगुलरली हामी एकदमै राम्रो गीतहरू बजाइरहेको हुन्छौँ तपाईँले हामीले गाउँदेखि बजारतिर बजारसम्म सुनिरहनु भएको होला कतिजना साथीहरू अनलाइनमा विदेशबाट रहेर हामीले सुनिरहनु भएको छ होला थ्याङ्क यू भेरी मच भन्न चाहन्छु सबैजना साथीहरूलाई घाम एकदमै लागिरहेछ र यो अरूभन्दा पनि बेका बेकातिर चाहिँ यो पानीले पनि कहिलेकाहीँ चाहिँ यसो आउँदाखेरि पनि तनाव पनि दिन्छ के अरे गाह्रो छ नि हो यस्तो हिँड्नु गरौँ पनि गाह्रो र हाम्रो यो र बिहान चाहिँ हामी स्पेसियली चाहिँ अब यो फुड सल चाहिँ गएको थियौँ है हाम्रो यो जुन मिलनाडाबाट भुङ्गे भन्ने ठाउँमा चाहिँ फुड सल चाहिँ छ त्यो हुँदाखेरि हामी खेल्न पनि गएको थियौँ सो इफ तपाईँहरू यदि फिटनेसलाई मेन्टेन गर्न चाहनुहुन्छ भने फिट तपाईँ पनि जान सक्नुहुन्छ फुड सलमा जानुहोस् ब्याडमिन्टन खेल्नुहोस् फुटबल खेल्नुहोस् चक्कलाट होइन त्यहाँनिर चाहिँ छ ब्याडमिन्टन खेल्ने ठाउँ पनि छ मजाले खेल्न सक्नुहुन्छ ओके बी एक्टिभ अलिकति आफ्नो आफूलाई फिट राख्ने कोसिस गर्नुहोस् भन्दै हामी अर्को गीत राखिहाल्छौँ यहाँको लागि दिस इज अ सङ कल्ड छोटो गीत अन द भोइस अफ प्रयत्न श्रेष्ठ आफ्टर भेरी लङ टाइम गीत बज्दैछ हाम्रो रेडियोमा सुक्ला गर्ने गीतमा तपाईँ सुन्दै हुनुहुन्छ यो लङ टाइम पछि बज्दैछ एन्ड यो स्पेसियली भने ट्युबर ओपन सेसनमा चाहिँ यो बजेको अथवा रेकर्ड भएको गीत चाहिँ हो त्यो हुँदाखेरि चाहिँ आई लभ टु प्ले दि नम्बर प्रयत्न दाई मलाई एकदमै मनपर्ने सिङ्गर हुनुहुन्छ सो यो गीतपछि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ एन्ड आफ्टर द्याट वी विल बी ब्याक अगेन अन द शो राइट हियर अन योर फेभरेट स्टेसन शुक्ला गर्ने गीत FM 19.6 हियर वी गो

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563942 र 98066656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461168, 98235527763।
7: सुन, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टिचर। मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0635414484, मोबाइल 98560033384 र 98560067988।
10: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
13: रिमाल हार्डवेयर सम्पर्क 0654142445, 0654143445।
14: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
15: Alright, so yes, after that short commercial break, again, welcome back to the show. Sabajana Sathya Live, welcome to the Sansu Bakkan FM Radio Shed on Go to Bagel Savarin. My dear friends, Tamay Ethi Vela Kaikam Station Rock, Sunday Hunun Sasu Lagani FM, 97.6 MHz, ma'am. And yes, I'm here, your regular and regular host. I am Shrestha Hamirone Sukarikari Charles Sama. We have 3 more songs to play, and yes, हामी आउने गर्छौँ एभ्री स्याटरडे 3 बजीको समाचार पछि र म्युजिकहरूको कुराकानी गर्ने, नेपालको कुराकानी गर्ने भने चाहिँ नेपालमा अलिकति अब बिस्तारै यङ पोलिटिसियन्सहरूको आगमन भइराखेको छ। उहाँहरूले चाहिँ अब नेपाललाई केही चेन्ज गर्ने प्रयत्न गर्नुभएको छ। एन्ड कहिले कहीँ हामीले हाम्रो पार्लियामेन्टमा अलिकति कहिले काहीँ चाहिँ नि होइन चाहिँ अलिकति नाराबाजी लगाएको पनि देखिरहेको हुन्छौँ। तर चाहिँ अब त्यही नै हो, अब सबैको वर्ष मिलेर जानु पाए हुन्थ्यो भन्ने कुरा हो। अरू यति बेलाको लागि हामी राख्दैछौँ यहाँको लागि कुमार सागरको आवाजमा फुरफुरी भन्ने गीत रहेको छ, यो गीत राख्छौँ। त्यसपछि भने हामी फेरि पनि ब्याक हुनेछौँ यहाँको माझमा राइट हेड अन फेभरेट स्टेसन स्टेसन अफ द नेसन सुक्ला गण्डकी एफएम 97.6 MHz सुन्दै हुनुहुन्छ। माइ नेम इज आयङ श्रेष्ठ एन्ड आइ एम प्लेइङ really good music for you, technical support, my subscribe me sununcha aliku lagi, let's go world.

अराइट कुमार सागरको कुमार सागरको आवाजमा रहेको फुरफुरी भन्ने गीत मैले राखिसकेको छु. वान अफ द हिट नम्बर नै रहेको छ यो गीत, किनभने हर कोहीले गाइरहेको हर कोहीले कभर गीत गाइरहेको हुँदाखेरि एकदमै मन पनि गीत पनि हो. एन्ड मेरो दुईजना भाइले पनि एकदमै राम्रो गीत गाउनु भएको छ, यसमा कभर गीत गाउनुहुन्छ भनौँ न एक हिसाबले है. ओके सो यस शुक्ला गान्धी एफएम 97.6 मेगाहर्ट्जमा कार्यक्रम स्टेशन रक्स तपाईँ सुन्दै हुनुहुन्छ. आई एम श्रेष्ठ तपाईँको साथमा छ, टेकिङ सपोर्टमा द ब्युटिफुल लेडी हियर हाम्रो सुविधा मिस हुनुहुन्छ. एन्ड हामीलाई तपाईँले यति बेला 97.6 मेगाहर्ट्ज फ्रिक्वेन्सी शुक्ला गान्धी एफएम .com मार्फत र हामीलाई हाम्रो पात्र एप्स मार्फत पनि हामीलाई सुनिरहनु भएको छ. थ्याङ्क यू भेरी मच फर लिसनिङ टु अस. एन्ड केही कमेन्ट्सहरू तपाईँ गर्नु मन लाग्छ भने प्लिज हामीले कमेन्ट गर्न सक्नुहुन्छ, कमेन्ट ड्रप गर्न सक्नुहुन्छ. एन्ड यस हामी एभ्री स्याटरडे आउने गर्छौँ. अब विधाहरू पनि त्यस्तै छ भइरहेको छ, अब मैदै भएको छ कि छैन, कपडा धोइया छ कि छैन मस्त. तर हाम्रो एउटा यही कुरामा मलाई ठ्याक्क जोड्न मलाई, हामी लास्ट मोबाइल चलाउने भइसकेको रहेछ क्या. मोबाइल मात्रै चलाउने उमा गर 6-7 जना एकै ठाउँमा भयो भने कुराकानी भन्दा पनि बढी मोबाइल मात्र चलाएर त्यो इन्भाइरोमेन्टै शान्त हुने रहेछ क्या. प्लिज डोन्ट वे, कम्युनिकेसन गर्नुपर्छ, साथीभाइसँग बोल्नु पनि पर्छ क्या, होइन. ओके सो यस यति भने हामी अघि गीत राख्दैछौँ. चिहान की परी भन्ने गीत रहेको छ, सुरेश खड्गको आवाजमा रहेको र उद्य ब्यान्ड साथमा रहेको छ. यो गीत हामी राख्दैछौँ, त्यसपछि पनि विल बी ब्याक अगेन अन द शो. अहिलेको लागि लेट्स गो विथ चिहान की परी.

अलराइट चिहान की पनि यहाँको लागि राखिसकेको छु। सुविना मिसेस हेटिङ सपोर्टमा हुनुहुन्छ, तपाईँ मेरो साथमा हुनुहुन्छ र कार्यक्रम स्टेसन रक सुन्दै पनि हुनुहुन्छ। भर्खर रेडियो सेट अन गर्नु भएको छ भने साथी हामी चाहिँ ल कार्यक्रम अन्त्यतिर छौँ है, तर पनि वेलकम भन्न चाहन्छु। र यहाँनिर चाहिँ अब कस्तो पनि छ भने यहाँनिर चाहिँ हेरिराख्दाखेरि चाहिँ अब डुइङ यसो अलिकति स्प्रो गरिराखेको टाइममा चाहिँ नयाँ नयाँ एन्टरप्रेनर्सहरू आउनु भएको छ, नयाँ नयाँ अब क्रिएटर्सहरू हुनुहुन्छ। प्लिज लेट्स टु सपोर्ट, नयाँ नयाँलाई पनि प्राथमिकता दिउ, बिकज नयाँले केही कन्सेप्ट नयाँ भिजनको साथ आउनुहुँदाखेरि प्लिज टु सपोर्ट। एन्ड यस, यति भन्दै अब चाहिँ हामी जानुपर्ने हुन्छ। थ्याङ्क यू भेरी मच एभ्री बडी हामीलाई सुनेर साथ दिनुभयो। एन्ड हामी नेक्स्ट विक नेक्स्ट स्याटरडे आउने गर्छौँ यहाँको लागि म्युजिकहरू लिएर। र हेभ अ गुड टाइम, हेभ अ गुड स्याटरडे त छँदैछ। एकदमै घाम एकदमै धेरै मात्रामा लागिरहेछ, एकदमै भन्नाले अब काम नपरे त म ननिस्किनु पनि भन्छु, तर के काम गर्नै परिहाल्यो। बजारको बिजनेस, बजारको व्यवस्थापनदेखि लिएर हरेक चिजहरूमा अब हामी बिस्तारै बिस्तारै एक्सप्लोर गर्दै जानुपर्छ, बढाउँदै जानुपर्छ भन्ने पनि कुरा हो। त्यो हुँदाखेरि जस्ट यो बेस्ट एन्ड अदर अदर सो आठ दिन भन्ने गीत रहेको छ द साइलेन्स नेपालबाट, यो गीत एज अ लास्ट म्युजिक सुरु गर्दै आजको स्याटरडेको एपिसोडबाट भने आई एम श्रेष्ठ विल से गुड बाई, हेभ अ वन्डरफुल टाइम, टेक केयर एन्ड जस्ट किप वर्किङ हार्ड एन्ड यस डु योर बेस्ट, हेभ अ गुड डे, थ्याङ्क यू।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: हाम्रो मोबाइल पसल दुलेगौडामा
5: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
4: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
7: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
6: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
6: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
6: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
8: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
9: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
8: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
9: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
10: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
11: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
14: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्लागण्डकी 4 बन्केवा चोक।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
3: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
0: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656075537, मोबाइल नम्बर 9860469240 98058008।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम, दिल्लीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0656705907, मोबाइल नम्बर 9846061268।
10: 9856061268।
12: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
3: पण्डित बहादुर सुन, पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार,
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
13: ओमकार,
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार,
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ
14: जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634 छ।
16: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
18: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स, सुप्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9855062676।
19: शुक्ला गंडकी FM 97.6।

0: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, धुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब धुलेगौंडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी चार, धुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौंडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम धुलेगौंडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 9856035921।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: ए भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
11: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
10: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
1: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, धुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
12: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
12: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
14: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
14: ओम एम आभूषण सुनचाँदी दोकान,
12: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065575537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
17: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरी छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
18: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
20: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
22: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलांग, डाइनिंग टेबल का साथै संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
14: विगत लामो समय देखि दुलेगौडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98 560 20 630।
22: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा।
3: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछेपानी, प्रोप्राइटर।

0: सापकोटा, फोन 0564144411, मोबाइल 9855229338 र 9808229338।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 9855043952 र 9806656586।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328011।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
11: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्थ पोस्ट चोक।
8: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल, मोबाइल 9008526466 र 9847349939।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 5 बज्यो। घटना, दुर्घटना,
2: कला, संस्कृति,
0: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560607554।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। मध्य पहाड़ी लोकमार्गको बिहुमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका 6 धैरेनी स्थित मध्य पहाड़ी लोकमार्गमा गुडी रहेको कार ब्रेक फेल भएर सड़कबाट 60 मिटर तल खसेको बागलुङका प्रहरी प्रमुख उपरीक्षक फरेन्द्र प्रसाईले जानकारी दिनुभयो। 21 वर्षका अमृत केसीले चलाएको गाड़ी गलकोटबाट बागलुङ आउँदै गरेको बागमती प्रदेश 25/6/0527 नम्बरको कारको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ। दुर्घटनामा चालक सहित 3 जना सवार रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका 5 प्याङखोलामा शुक्रबार राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बोबाङदेखि सालझण्डी ढोरपाटन सड़क मार्ग हुँदै पुर्तेबाङ बजार आउँदै गरेको G1T7980 नम्बरको ट्र्याक्टर प्याङखोलामा राति 1 बजे दुर्घटना भएको हो। दुर्घटनामा चालक ढोरपाटन नगरपालिका 6 चामी दुवारका 18 वर्षीय आशिष घरतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तेबाङका प्रमुख प्रहरी निरीक्षक तिरक मानन्धारले जानकारी दिनुभयो। बिहान सबलाई भीड़बाट निकालिएको उहाँको भनाइ छ। वर्षायाम शुरू भएसँगै प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणको लागि तनहुको भीमात नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। नगरपालिकाले हिजो एक जरूरी सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै नदी तथा घाटहरूबाट बालुवा गिटी र ढुंगा उत्खनन गर्न प्रतिबन्ध लगाएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाले आय ठेक्का लगाएका सेती नदी किनारका कसैनी घाट, सिस्नेरी घाट, धबल्याङ घाट, झकास घाट र गेरुवा घाट लगायत अन्य सबै घाटहरूमा असारे गतेबाट उत्खनन र संकलन कार्य पूर्ण रूपमा बन्द हुनेछन्। उक्त मितिपछि कसैले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा सरपसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने नगरपालिकाले सूचित गरेको छ। भीमात नगरपालिकाका प्रमुख प्रशासक अधिकृत शोभाखर पोखरेलका अनुसार वर्षायाममा नदीमा पानीको बहाव बढ़ने र वातावरणीय असर पुग्ने भएकोले वर्षेनी यस अवधिमा उत्खनन कार्य रोक्ने गरिन्छ। विभिन्न स्थलहरूमा पूर्व स्वीकृतिले भण्डारण स्टक गरिराखिएको नदीजन्य पदार्थको अभावमा भने आगामी असार मसान्तभित्र कार्यालयबाट स्टक प्रमाणित गराउनु पर्ने नियम नगरपालिकाले अघि सारेको छ। तोकिएको अवधिभित्र स्टक प्रमाणित नभएका नदीजन्य पदार्थ आगामी साउने गते पश्चात अनुगमनको क्रममा देखिएमा वा भेटिएमा वैध ठहर गरी प्रचलित कानून बमोजिम जफत तथा कार्यवाही गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो। नवलपुर प्रहरीले नदीजन्य पदार्थको अवैध सारपसारमा संलग्न 4 वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्यवाहीको लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार विनय त्रिवेदी गाउँपालिका 2 ज्यामिरे क्षेत्रबाट L2K5093 र L2K6020 नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। मध्यबिन्दु नगरपालिका 10 P300028 र L2K3527 नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिएको हो। अवैध रूपमा ढुंगा गिटी तथा बालुवा उत्खनन बिक्री र व्यवस्थापन सम्बन्धी मापदण्ड विपरीत सड़कमा पानी चुहाउँदै सामग्री ओसारपसार गरिरहेका सवारी साधनलाई प्रहरी चेकिङ टोलीले नियन्त्रणमा लिएर कार्यवाहीको लागि सम्बन्धित स्थानीय तहमा पठाएको पण्डितले बताउनुभयो। प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणको लागि निगरानी र चेक जाँचलाई थप कड़ाई गरेको उहाँको भनाइ छ। बोटल नारायणगढ़ सड़क खण्ड अन्तर्गत नवलपुर खण्डमा जेब्रा क्रस निर्माणको काम भइरहेको छ। सड़क सुरक्षा सुदृढ़ बनाउने तथा पैदल यात्रीलाई सुरक्षित रूपमा सड़क वारपार गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले जेब्रा क्रस निर्माणको काम अगाडि बढ़ाइएको हो। शनिबारका वसुती नगरपालिकाको विभिन्न चोक तथा बाटो क्रस गर्न बनाइएका स्थानहरूमा जेब्रा क्रस निर्माण गर्ने कार्य गरिएको छ। सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको हुँदा आयोजनाले सड़क सुरक्षा सम्बन्धी विभिन्न संकेत चिन्ह राख्ने कामलाई पनि धमाधम अगाडि बढ़ाएको हो। पोखरा महानगरपालिका नौ पृथ्वी चोक स्थित बस पार्क क्षेत्रमा वर्षौंदेखि संचालनमा रहेको सड़क तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बस पार्क निर्माणको आशा पुनः जागेको छ। बस पार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आएका हरिलामी छाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त थिए। लामो समयदेखि व्यापार गर्दै आएको स्थान छोड्नु पर्ला भन्ने कल्पना नगरेको बताउने उनी अहिले भने बस पार्क निर्माणको प्रक्रिया अगाडि बढ़ेपछि संरचना खाली गर्न बाध्य भएका छन्। पोखरा महानगरपालिकाले गत वैशाख 3 गते बस पार्क क्षेत्रको सार्वजनिक जग्गामा बनेको संरचना हटाउन 35 दिने सूचना जारी गरेको थियो। शुरूमा त्यो निर्णय कार्यान्वयन होला भन्ने विश्वास नगरेका व्यवसायी पछिल्लो समय जग्गा धनी र महानगर बीच भएको सहमति भने संरचना खाली गर्न थालेका छन्। समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्य सम्पादन र सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले नयाँ प्रयास शुरू गरेको छ। नगरपालिकाले नगरको समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई सहयोग गराउने नीति अन्तर्गत स्थानीय स्तरमै कृत्रिम बौद्धिकता सम्बन्धी नवीन प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेको हो। सोही नीति अन्तर्गत व्यास नगर खेलकुद समितिको समन्वयमा नगरका 14 वडाका 70 जना युवाहरूलाई कार्यथलोमै प्रविधिको व्यावहारिक प्रयोग गराउने उद्देश्यले 2 दिवसीय विशेष क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ। जेठ 28 र 29 गते आयोजित सो कार्यक्रममा प्रत्येक वडाबाट 5-5 जना युवाहरूलाई सहभागी गराई एआईका आधारभूत सिद्धान्तदेखि दैनिक कार्य सम्पादन र सेवा प्रभावमा यसको प्रयोगबारे प्रयोगत्मक जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना 3 प्रतिस्पर्धीलाई पछि पार्दै सभापति चुनिनु भएको हो। त्रिपाठीले 234 मत पाउँदा वहाँका प्रतिस्पर्धी राजन गौतमले 182 मत, माधव कडेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत पाउनु भएको छ। कार्कीले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनु भएको थियो। शुक्रबार राति 11 बजेतिर शुरू भएको मतदानको नतिजा आज बिहान सार्वजनिक भएको हो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 25 त्रिपाठीले वर्तमान सभापति गौतम सहितलाई हराएर सभापति बन्नु भएको हो। घट्दो विद्यार्थी संख्या म्याग्दीको रघुगंगा गाउँपालिकाको मुख्य शैक्षिक चुनौती बनेको छ। 8 वडा रहेको रघुगंगामा 1 वटा कक्षा 12 र 9 वटा कक्षा 10 सम्म पठन पाठन हुने सहित 33 सामुदायिक र भगवतीमा 1 निजी विद्यालय रहेका छन्। गाउँपालिकाको शिक्षा शाखाको अभिलेख अनुसार सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र 2082 1,930 विद्यार्थी भर्ना भएका थिए। 9 विद्यालयमा 2 अंक भन्दा कम र 15 3 अंक भन्दा कम विद्यार्थी संख्या छ। 3 अंक भन्दा बढ़ी विद्यार्थी संख्या भएका विद्यालय 4 वटा मात्र छन्। शैक्षिक सत्र 2083 तेस्रो सातासम्म रघुगंगाका सामुदायिक विद्यालयमा 1,309 विद्यार्थी भर्ना भएको शिक्षा शाखा प्रमुख नहेन्द्र बहादुर छेत्रीले बताउनुभयो। यस वर्ष 649 जना छात्र र 660 जना छात्र भर्ना भएका छन्। यो संख्या केही बढ़ने भए पनि गत वर्षका हाराहारीमा नपुग्ने अनुमान गरेका छौं। उहाँले भन्नुभयो यस वर्ष बाल कक्षामा भर्ना हुने छात्र 90 जना र छात्र 124 जना रहेका छन्। गत वर्ष 119 छात्र र 138 जना छात्र बाल कक्षामा भर्ना भएका थिए। बसाईसराई वैदेशिक रोजगारीको कारण परिवार बाहिरिनु, निजी विद्यालय प्रतिको आकर्षण तथा जन्मदरमा आएको कमीका कारण विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको रघुगंगा गाउँपालिका 7 रहेका मर्माविका पूर्व प्रृथ थापाले बताउनुभयो। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा डायलाइसिस गर्नुपर्ने मृगौला रोगीको संख्या बढ़दै गएपछि सेवा क्षमता विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको 20 लाख रूपियाँ बजेटमा आवश्यक पूर्वाधार निर्माण गरी डायलाइसिस कक्ष विस्तार गरिएको हो। हाल दैनिक 64 जना बिरामीलाई डायलाइसिस सेवा दिइरहेको अस्पतालले थप 20 जनालाई सेवा दिन सक्ने गरी कक्ष विस्तार गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किरण तिवारीले बताउनुभयो। मृगौला रोगीको संख्या बढ़दै गएपछि सेवा विस्तारको योजना बनाइएको र त्यसको लागि गण्डकी प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराएको उहाँको भनाइ छ। अस्पतालमा आवश्यक शैया उपलब्ध रहेको तथा प्रदेश सरकारबाट थप 5 देखि 6 वटा डायलाइसिस मेसिन प्राप्त हुने अपेक्षा सहित सेवा विस्तार गरिएको हो। भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलाइसिस मेसिन प्रयोगविहीन भएका छन्। विभिन्न दात्री निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेको हो। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका 14 को शहीद स्मृतिलाई विक्रमसम्म 2081 उपलब्ध गराएको रो 1,20,00,000 मूल्य बराबरको 6 वटा डायलाइसिस प्रयोगविहीन छन्। आर्थिक अभाव र मेसिन संचालनको लागि संरचना अभाव भएकोले प्रयोगविहीन भएको अस्पतालले बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताउनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 स्थित मारागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रूद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। अनुसन्धानको क्रममा रूद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका 2 सामुदायिक वनमा रूद्राक्ष रोपण गरिने भएको डिभिजन वन कार्यालय तनहुले जनाएको छ। यहाँको 2 सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रको रूपमा विकास गर्दै रूद्राक्ष रोपण गर्न लागि प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भातले बताउनुभयो। 2 सामुदायिक वनमा 3,000 रूद्राक्षको बिरूवा रोपण गर्ने तयारी भइरहेको प्रमुख डिभिजन वन अधिकृत राणा भातले बताउनुभयो। जिल्लाको पहाड़ी भेगको सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणको रूपमा रोपण गरिएको रूद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तारित गर्न लागि वन अधिकृत अरूण पराजुलीले बताउनुभयो। पूर्वी पहाड़ी जिल्लाबाट बिरूवा ल्याएर यहाँको वनमा रोपण गरिने उहाँले जानकारी दिनुभयो। तनहुको ब्यास नगरपालिका 9 माझफाटी स्थित शिवालय महेन्द्रेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको पुरूषोत्तम महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागितासँगै दान संकलन पनि उल्लेखनीय बनेको छ। महायज्ञको 6 औं दिन शुक्रबार मात्र विभिन्न व्यक्ति तथा संघ संस्थाबाट 10 लाख रूपियाँ भन्दा बढ़ी दान संकलन भएको छ भने हालसम्म कुल संकलन 25 लाख रूपियाँ नागेको महायज्ञका आर्थिक संयोजक नारायण प्रसाद नेउपानेले जानकारी दिनुभयो। कथा श्रवण धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढा टाढाबाट श्रद्धालु भक्तजन महायज्ञ स्थल पुगेपछि माझफाट क्षेत्र धार्मिक वातावरणले भरिएको छ। शुक्रबार भक्तजनको उपस्थिति अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढ़ेको आयोजकले जनाएको छ। महायज्ञमा 50,000 रूपियाँ भन्दा बढ़ी सहयोग गर्ने दाताहरूलाई बाजागाजा सहित यज्ञ स्थलसम्म सम्मानपूर्वक लग्ने व्यवस्था गरिएको थियो। हवस् त हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा हाम्रो भेट पुनः हुने नै छ। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि विदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथ इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
4: कहाँ छ पुन मोबाइल
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
5: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
5: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191478888 र 98448400
6: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
7: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
7: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
6: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौंडा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98562 68 827 र 98644530
9: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
10: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबिल्यान्डमा पाइन्छ नि
9: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबिल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
11: रस्तु बेबिल्यान्ड शुक्ला गण्डकी 4 दुलीगौडा
5: मोबाइल 98560055770
3: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 स्याङ्जा
12: बनमा त आगो लागेछ निभाउन जाउ न
13: सुनो बनाइसका पनि हो
14: हाम्रो वन हाम्रो धन डढेलोबाट जोगाउन गरौँ जतन वनमा डढेलो लगाउनु कानुनी अपराध हो डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
15: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9556007078।
19: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
20: बिरामी परीक्षण,
19: निशुल्क औषधि वितरण,
20: प्रयोगशाला सेवा,
19: पञ्चकर्म, पूर्वकर्म,
20: बस्ती कर्म,
19: शिरोधारा,
20: नस्य कर्म, जलनेति,
19: छार सूत्र सेवा,
20: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
19: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
20: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
19: अग्निकर्म, मर्म चिकित्सा,
20: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783।
21: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
21: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
22: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
21: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
23: शुक्ला गण्डकी FM 97.6।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9856012474।
11: हजुर दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन।
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
1: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702525, मोबाइल 98563338, 98461656।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124121160 र 98460728022।
8: शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागंध की एफएम 97.6।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही डुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम डुलीगौडा तनहुँ,
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268
3: 9856602068।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरोको जोखिम

0: गर्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
6: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
7: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
6: थप जानकारीको लागि 0-65-65-130-130।
7: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
0: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
1: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाएको चटारो गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ, तिल काट्ने बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ।
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
1: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल प्रहरीले काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपाधीक्षक कमल थापाको समितिकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हिजो बनेपाबाट रोशी खारपा तर्फ गुडिरहेको बस सड़कबाट झण्डै 300 मिटर तल खस्दा 8 जना यात्रुको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोशी गाउँपालिका 6 का 73 वर्षीय मेघबहादुर तामाङ, 55 वर्षका राजु तामाङ र 75 वर्षका इन्द्रबहादुर तामाङको ज्यान गएको छ। यस्तै रोशी 7 की 34 वर्षीय फूलमाया तामाङ र 60 वर्षीय माया तामाङ, रोशी 8 की 60 वर्षीय प्यारी माया तामाङ तथा दैलेख घर भई त्रिणेल दल गन भकुण्डेवेसीमा कार्यरत नेपाली सेना 30 वर्षीय अमलदार बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 की 22 वर्षकी सुमी तामाङको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ।
1: दाङमा एक्सावेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदूरको ज्यान गएको छ। देउखेरी कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिकाका 45 वर्षीय लालमणि यादवको एक्सावेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढ़वालले जनाएको छ। बिटुमेन तयार गर्ने ठाउँमा एक्सावेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर 1 किशोरीको ज्यान गएको छ। बिहान जंगलमा गाई बाख्रा चराउन गएको बेला ढुंगाले लागेर सर्केगाड गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
0: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी अलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्किएका र 5,706 परिवारका 16,843 विस्थापित भएका तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाट बाहिरी छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 मध्ये जम्मा 718 अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेका र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी अलायन्सकी असुन्धा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर देखिएको छ।
1: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले देशमा स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको आरोप लगाउनु भएको छ। नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले अहिलेको अवस्थालाई विचार शून्य युग भन्दै सामाजिक सञ्जालको गाली गलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको उहाँको तर्क छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्तलाई सर्वसाधारणले अनावश्यक ठान्ने परिस्थिति दुखद भएको उहाँले बताउनुभयो। यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीको कारण पतनको मार्गमा रहेको र नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको दावी गर्नुभयो। अर्थशास्त्रको रचनात्मक थुम्छ नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अत्यन्त आवश्यक रहेको छ। यस्तै नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको उहाँको भनाइ छ। राष्ट्रपालले विज्ञान प्रविधि र मध्यम वर्गको भावना बुझेकोले सफलता पाएको तर वैचारिक धार दक्षिणपन्थी ढल्काईमा रहेको उहाँको टिप्पणी छ। पुराना शक्तिको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति एउटा राष्ट्रपा जस्तै दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य वामपन्थी हुनुपर्ने उहाँको धारणा छ।
0: नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपासमा छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन भने ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुरासैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रेको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। पोहोर सरदर मिति भन्दा 15 दिन छिटो जेठ 16 गते नै मनसून नेपाल प्रवेश गरेको थियो तर 15 दिन छिटो नेपालभित्रै पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण छ। यसैबीच आज सुदूरपश्चिम र कर्णाली बाहेक सबै प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा 23 मिलिमिटर वर्षा मापन भएको छ।
1: काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा डुबान जोखिम भएका 128 ठाउँ पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुने महानगरको अनुमान छ। महानगरका विपद व्यवस्थापन प्रमुख अनिरूद्ध नेपालका अनुसार वड़ा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा छ। वड़ा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। प्रभावितको संख्याका आधारमा वड़ा नम्बर 16 सबैभन्दा बढ़ी प्रभावित हुने देखिएको छ जहाँ झण्डै 1600 परिवार जोखिममा छन्। महानगरले विपद पूर्व तयारी तथा प्रतिकारीय योजना तयार पारेको छ। यस अन्तर्गत 11 विभागलाई जिम्मेवारी तोकिएको छ। महानगरले विपदका बेला प्रयोग हुने 51 पार्क 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले पूर्वाधार र सरसफाई कार्य नियमित गर्न विपद व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ। नदी तथा ढल सरसफाईका लागि दैनिक 30 जनशक्ति परिचालन भइरहेको महानगरले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको पानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो, काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य देखेका जनमतका अध्यक्ष सीके राउतको टिप्पणी, देशमा कम्तीमा 2 प्रमुख वैकल्पिक शक्ति चाहिने बाबुराम भट्टराईको भनाई, आज जून 13 तारीक अर्थात नेपालमा मनसून भित्रने औसत मिति, अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9.25 अर्ब रूपियाँ बराबरको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मदद गर्नेछ। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गरिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकममा 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ।
0: सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा 1 वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। यस्तै वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसै गरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने कार्यक्रम रहेको छ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य छ।
1: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि शिरीषका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यो प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये 1 निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीषले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड़ दिनुभयो।
0: नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिकावडा नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकोले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनु भयो। यसैबीच बुटौल मुटु अस्पतालले केही महिना अघि सुनौल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
1: सगरमाथा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका गरी 53 सगरमाथा आरोही चीनमा सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेञ्चर फेस्टिभलमा आरोहीहरूलाई सम्मान गरेको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुख इन्दिरा राणा मगर र नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनालले 29 चिनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। नेपालमा पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायी बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
11: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले शान्ति अहिलेसम्मकै नजिक आएको भन्दै सम्झौता हुने चरणमा पुग्ने बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अरागचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ। तर यही बेला इजरायलले दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ। आक्रमणका कारण दक्षिणी लेबनानको बिन्त जबेलमा कैयौं आवासीय घर र सरकारी भवनहरू ध्वस्त भएका छन्। इरानी संचार माध्यमहरूले नयाँ सम्झौता भएमा लेबनान सहित सबै मोर्चामा चलिरहेको युद्धको अन्त्य हुने बताएका छन्। तर इजरायलले लेबनानमा कब्जा गरेको भूमिबाट तत्काल पछि हट्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। इजरायली सेनाले आज एक आदेश जारी गर्दै दक्षिणी लेबनानका 20 शहर र गाउँका बासिन्दाहरूलाई तत्काल घर छोडेर जहरानी नदीको उत्तरतर्फ जान चेतावनी दिएको छ।
0: भारतीय वायुसेवाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेवा बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पाइलट फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र सिंह, अग्निवीर वायु खेमा राम कुवावत र अग्निवीर वायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। एकजना सह पाइलट घाइते भएका छन्। भारतीय वायुसेवाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा परेको र 5 कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि 2 भएर आगलागी पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गर्दै आएको विमान नियमित उडानको क्रममा दुर्घटनामा परेको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 हुने भएको छ। काठमाडौँको किर्तिपुर कवर्ड हलमा हुने प्रतियोगितामा मुफसलका 3 सहित 8 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। मुफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकी काठमाडौँ उपत्यका आईएएस नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउण्ड, बुढा नीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। उपाधि विजेताले 50,000 तथा उपविजेताले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साबा महिला च्याम्पियनशीपमा सहभागी गराइने संघले जनाएको छ। लीग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइनल खेल असार 6 हुनेछ।
0: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7 हाइटी र स्कटल्याण्ड तथा बिहान 10 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोन भिनियासँग 1-1 गोलको बराबरी खेल्यो। आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 गोलले हराएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
1: आजको रंगदर्पण असारे भाकामा केन्द्रित छ।

भोलि जेठमा शान्त, पर्सिदेखि असार लाग्दैछ। मनसुन भित्रिने दिन पनि भरे भोलि हुँदैछ। गाउँठाउँमा पनि रोपाईको चटारोले छुन लागेको छ। जेठको टन्टलापुर घामले भत भती पोलेको यो धरती अब असारको पहिलो वर्षासँगै शीतल हुनेछ र शुरू हुनेछ नेपालीहरूको सबैभन्दा ठूलो कर्मको उत्सव अर्थात् मानो रोपेर मुरी उब्जाउने रोपाई। गाउँघरमा असार लाग्नु अघि नै रोपाईको तयारी भइसक्छ। हलो, जुवा र कोदालो मर्मत गरिन्छ। जेठमा राखेको ब्याडको हेरचाहमा किसान व्यस्त हुन्छन्। असार लाग्ने बित्तिकै त गाउँका पाटाहरू र बेसीका गराहरूमा रोपाईको रौनक छाउँछ। कोही हली बनेर गोरु धपाइरहेका हुन्छन्, कोही बाउसे बनेर आली र गरा सम्याउँछन्, कोही रोपाहा बनेर हरिया बिउका मुठाहरू हिलोमा रोप्दै अघि बढ्छन्। यसरी हेर्दा खेती जस्तो मात्र देखिए पनि यो चलन गाउँले समाजलाई एकै सूत्रमा बाँध्ने परमा प्रथाको सुन्दर नमूना पनि हो। आज कसैको खेतमा सबै मिलेर रोपेका छन् भने भोलि अर्काको पालो आउँछ। यसरी श्रम र पसिनाको साटासाथले गाउँमा आत्मीयताको नयाँ जरा गाड्छ।

असारे दबदबे हिलोमा छुपुमा छुपु रोपिने रोपाईलाई विशेष ऊर्जावान बनाउने काम भने असारे भाकाले गर्छ। पानी परेर रुजेको शरीर, हिलोमा गाडिएका खुट्टा र कम्मर दुख्ने गरी निहुरिएर बिउ रोप्नुको थकाईलाई भुलाइदिने अचूक औषधि हो असारे गीत। गाउँघरमा अझै पनि असारे भाका उति नै मिठो स्वरमा गाइन्छ। असारे भाका गुन्जिरहँदा हिलो छापाछाप गर्ने र जिस्किने क्रम पनि हुन्छ। यस्तै लोक धुनको एउटै लयमा रोपाई गर्दा थकान कता जान्छ कथा।

दुःख सुख रोदन हाँसो माया प्रीतिका साथै सासु बुहारीका सम्बन्ध र परदेशीका श्रीमानको सम्झना यसका शब्द शब्दमा झल्किन्छन्। युवा युवतीहरू आफ्ना मनका कुरा गीतकै माध्यमबाट साटासाट गर्छन्। हिलोमा पसिना बगाउँदै गाइने यी गीतले प्रकृति र मानव बीचको अटुट सम्बन्धलाई झल्काउँछन्। रोपाईको दिन मध्याहतिर आइपुग्दा खेतको आलीमा बसेर खाजाका रूपमा खाइने दही चिउरा, मकै भटमास अनि अचारको स्वादले रोपाईको रौनकतालाई अझ थपिदिन्छ।

0: आधुनिकताको विस्तार र प्रविधिको विकाससँगै हिजो आज गाउँघरमा हाते ट्र्याक्टर चल्न थालेका छन्। रोपाईका तौर तरिकाहरू फेरिँदैछन्। तैपनि असार महिनाले बोकेर ल्याउने त्यो पुरानो सम्झना, माटोको सुवास र असारे भाकाको गुञ्जन बिना नेपालीपन अधुरो जस्तै लाग्छ। हिजो आज शहरमा धान दिवस मनाएर हिलो छ्याप्ने फेसन चलिरहँदा गाउँका ती वास्तविक गराहरूमा गुञ्जने रैथाने असारे भाकाले भने हाम्रो पहिचान र संस्कृतिलाई बचाइराखेका छन्। त्यसैले सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्छ भन्नुहुन्छ वरिष्ठ असारे लोक गायक शिवनारायण जोशी।
1: एक दिन गाएर मैले ओ फलान त असारे गायो भन्ने, त्यति छोडिदिने अनि राज्यले नै वास्ता नगर्ने, अरूहरूलाई प्राथमिकता दिने र कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ। दिन काटे बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ यो।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
2: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
0: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाएको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
0: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्त पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: 97.6 Shukla Gandaki FM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285487।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
10: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौं।
10: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
14: गुड मर्निङ,
15: गुड मर्निङ, आज के पढ्ने?
14: गीत गाउँदै पढ्ने
15: ल।

0: आज पनि खाना काँच्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी कि त्यो करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
5: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
6: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
7: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
5: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
8: हजुर दान गरौं
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
10: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
8: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
11: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तर

0: स्थल ल्याएको छ नि त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा। साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811। ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

वैकल्पिक भनिएका शक्तिहरू विचार सुन्नी र विध्वंसात्मक बाटोमा लागेको डाक्टर सीके राउतको टिप्पणी, पुराना राजनैतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको बाबुराम भट्टराईको दावी, काभ्रे पलाञ्चोकमा शुक्रबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन, कपड़ा फेन्सी तथा कस्मेटिक व्यवसाय समिति शुक्लागण्डकी चारको अध्यक्षमा रघुनाथ सर्वसम्मत, वस्तुगत संस्था एक हुँदा नगर उद्योग बलियो हुने, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका सदस्य रिमालको भनाई, इरान र अमेरिका शान्ति वार्ताका लागि सहमत भएको, मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्रीको भनाई, भारतीय वायुसेनाको विमान दुर्घटना, पाँच सैन्य कर्मीको मृत्यु र विश्वकप फुटबलमा भोलि बिहान चारवटा खेल हुँदै। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउन माग गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रम बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता र मौलिकतालाई व्यवस्था गरी गरिएका निर्णयहरूले दीर्घकालीन संकट निम्ताउन सक्ने भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। पशुपति क्षेत्रका जात्रा पर्व ऐतिहासिक बस्तीहरूको आफ्नो विशिष्ट महत्व रहेकोले गर्दै थापाले सिंह दरबारबाट गरिने निर्णयहरूले यहाँको संवेदनशीलतालाई सम्बोधन गर्न नसकेको बताउनुभयो। पशुपति क्षेत्रमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने सरकारी निर्णयप्रति लक्षित गर्दै उहाँले यसबाट ती परिवारले परम्परा धान्न नसक्ने र अन्तत सांस्कृतिक विरासत नै समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो। लोकतन्त्रमा सरकारले आफ्ना निर्णयहरूलाई प्रतिष्ठाको विषय बनाउन नहुने तर्क गर्नुभयो। सभापति थापाले सरकारले स्थानीय बासिन्दासँग गरेका पुराना बाचा र सम्झौताहरू कार्यान्वयन नगरी बस्ती खाली गराउनु न्यायसंगत नभएको टिप्पणी गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना राजनैतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दावी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डाक्टर भट्टराईले अर्थशास्त्रको रचनात्मक ढंगको नियम झैं नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो। भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढ़ेकाले सफलता पाएको बताउनुभयो। यद्यपि राष्ट्रपाको वैचारिक धार राइट अफ सेन्टर दक्षिणपन्थी ढल्काइरहेको टिप्पणी गर्नुभयो। देशको बहुसंख्यक जनता अझै पनि गरीबीको रेखा मुनि रहेको र 70-80% नागरिक शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजर अन्दाज गर्न नहुनेमा उहाँले जोड़ दिनुभयो।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै वहाँले आफूलाई संसारमै सबभन्दा बढ़ी गाली र अपमान गरिने व्यक्ति आफू भएको अनुभूति भएको बताउनुभयो। उहाँले भन्नुभयो, मैले सबभन्दा पहिले के महसुस गर्छु भने देशलाई माया गर्दा दुनियाँभरका मानिसले गाली गर्दै रहेछन्। संसारमा अहिले सबभन्दा धेरै गाली गरिने र अपमान गरिने मान्छे म हुँ। मैले किन गाली खाइराख्नु परेको छ भने म देशलाई बिछट्टै माया गर्छु। सामपाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको पनि उल्लेख गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा स्थापित गर्न आगामी 10 वर्षलाई आरोग्य दशकको रूपमा मनाउने तयारी भइरहेको बताउनु भएको छ। यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढ़िरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। नेपाल पर्यटन बोर्डको सभाहालमा आज आयोजित विश्व आरोग्य दिवस कार्यक्रममा मन्त्री पौडेलले नेपाल स्वभावत आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल नदी र वन जंगल र प्राकृतिक वातावरणले मानिसलाई आध्यात्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने उल्लेख गर्नुभयो। सरकारले आउँदो आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य छ। विद्युत प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। 66 केबी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याइनेछ। यस्तै 33 केबी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने लक्ष्य छ। विद्युत चुहावट 12.3% सीमित गर्ने लक्ष्य लिएको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 र सौर्य ऊर्जाबाट 99 मेगावाट विद्युत उत्पादन क्षमता थप गरिने कार्यक्रम छ। सरकारले आउँदो आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनबाट थप 15,776 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। साथै ठूला तथा मझौला नदीमा थप 70 किलोमिटर तटबन्ध निर्माण तथा 210 हेक्टर जमीन उकास गरिनेछ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ। ती आयोजना सम्पन्न भएपछि आन्तरिक रूपमा विद्युत प्रवाहमा सहजता आउनेछ। उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिनेछ। काठमाडौँ पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 83-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67 करोड़ 1 लाख बजेट विनियोजन गरेको छ। हालसालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड़ बजेट विनियोजन गरेको छ। ग्वारको सातदो बाटो एकान्त कुना फ्लाइओभरका लागि 12,86 लाख छुट्याइएको वार्षिक विकास कार्यक्रम उल्लेख छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। त्यसै गरी विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। तनहुँको बन्दीपुर गाउँपालिका एक बानिया टारबाट एक वयस्क चितुवाको उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँको प्राविधिक टोलीले उक्त चितुवाको उद्धार गरेको हो। जंगलमा हाराको कमी भएपछि खानेकुरा खोजीमा चितुवा मानव बस्तीमा पसेको वन कार्यालयका अधिकारीको भनाइ छ। शुक्रबार साँझ बस्तीमा अचानक चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए। मानिसलाई आक्रमण गर्न सक्ने जोखिम बढ़ेपछि स्थानीयले कुखुराको खोरभित्र पुगेको चितुवालाई त्यही थुन्न सफल भएका थिए। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणावाटका अनुसार उद्धार गरिएको चितुवालाई अहिले डिभिजन कार्यालयको दमोलीस्थित उद्धार कक्षमा सुरक्षित राखिएको छ। वयस्क चितुवा भएकाले यसलाई पुनः प्राकृतिक वातावरणमै छाडिने प्रमुख राणा भट्टले जानकारी दिनुभयो। चितुवाको शारीरिक अवस्था र स्वास्थ्य परीक्षण गरी स्वास्थ्य स्थिति सामान्य पाएपछि जंगलमा लगेर छाडिने उहाँले बताउनुभयो। पछिल्लो समय तनहुँका विभिन्न बस्तीहरूमा आहार र पानीको खोजीमा वन्यजन्तुहरू वन क्षेत्र छाडेर गाउँ पस्ने क्रम बढ़ेको छ। वन कार्यालयले वन्यजन्तु नियन्त्रणमा आएको अवस्थामा आफै जिस्काउने वा नियन्त्रण लिन खोज्दा जोखिम हुने भन्दै तत्काल सुरक्षा निकाय वा वन टोलीलाई खबर गर्न स्थानीयवासीलाई आग्रह गरेको छ। पुतली बजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्य कला र संगीत क्षेत्रमा योगदान पुर्याएका तीनजना श्रेष्ठलाई प्रज्ञा सम्मान प्रदान गरेको छ। पुतली बजार नगरपालिकामा आयोजित समारोहमा प्रतिष्ठानले पुतली बजार तीनका कवि अनन्त श्रेष्ठ, पुतली बजार सातका समालोचक असफल गौतम र पुतली बजार चौधकी लघु कथाकार लक्ष्मी रेग्मी खनाललाई जनै 20,000 रूपियाँ नगद सम्मान पत्र र दोसला सहित सम्मान गरेको हो। पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह बाबा र सदेश सचिव बाबुराम बरालले सम्मान अर्पण गर्नुभयो। कार्यक्रममा नगर प्रमुख रेग्मीले प्रतिष्ठान स्थापनाकालदेखि नै स्रष्टा र सिर्जना कर्मको सम्मानमा नगरपालिका प्रतिबद्ध रहँदै आएको बताउनुभयो। आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो। प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले सम्मानित स्रष्टाको परिचय प्रस्तुत गर्दै साहित्य कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उनीहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो। धर्मराज सावित्री थापा प्रतिष्ठानका अध्यक्ष दिनराज थापाले स्रष्टाको सम्मानले नेपाली भाषा साहित्य कला र संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनुभयो। आनन्द आश्रम स्याङ्जाका संस्थापक तथा पूर्व मन्त्री त्रिलोचन ढकालले यस्ता कार्यक्रमले नेपाली साहित्यको विकास र स्रष्टाको सृजनशीलता प्रवर्धनमा योगदान पुर्याउने धारणा राख्नुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौँसम्म ढुक्क। Thank you.
13: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
14: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा संचालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
16: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98562630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
17: हाम्रो मोबाइल पसल धुलेगौडामा
18: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी
19: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 98560956996
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं। अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
15: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
23: सम्पर्क 0564142121 मोबाइल 98565391921
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
25: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
26: किन आमा के भएर
25: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
26: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
25: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
25: मोबाइल 98563492 र 98066656586
27: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी 97.6 MHz।
0: बाँकी समाचार काभ्रे पलाञ्चकको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छ सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका डीएसपी गंगा सारू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार, महाभारत काभ्रे पलाञ्चोका प्रहरी हवलदार वासुदेव खड्का हुनुहुन्छ। बागलुङको डोरपाट नगरपालिका पाँच प्याङ खोलामा शुक्रबार राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बोबाङदेखि साल झण्डी डोरपाटन सड़क मार्ग हुँदै बोटीबाङ बजार आउँदै गएको गएक त 6980 नम्बरको ट्र्याक्टर प्याङ खोलामा राति 1 बजे दुर्घटना भएको हो। दुर्घटनामा चालक डोरपाटन नगरपालिका छ चामी दुवारका 18 वर्षीय आशिष गर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोटीबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक तिलक मानन्दले जानकारी दिनुभयो। मध्य पहाड़ी लोकमार्गको बिहुमा कार दुर्घटना परेको छ। आज बिहान बागलुङको काटेखोला गाउँपालिका छ दैरेनी स्थित मध्य पहाड़ी लोकमार्गमा गुडेरेको कार ब्रेक फेल भएर सड़कबाट 60 मिटर तल खसेको बागलुङका प्रहरी प्रमुख प्रहरी परीक्षक फरेन्द्र प्रसाईले जानकारी दिनुभयो। 21 वर्षका अमृत केसीले चलाएको गाड़ी गलकोटको बागलुङ आउँदै गरेको बागमती प्रदेश 25/0527 नम्बर कारको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ। दुर्घटनामा चालक सहित 3 जना सवार रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सीके राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार सुन्ने र तर्कहीन बन्दै गएको बताउनु भएको छ। काठमाडौँमा शनिबार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि सेलिब्रिटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले हालको राजनीतिक अवस्थालाई विचार सुन्ने युगको संज्ञा दिँदै सामाजिक सञ्जाल भनी गाली गलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गर्नुभयो। कपड़ा फेन्सी तथा कस्मेटिक व्यवसाय समिति शुक्लागण्डी चार दुलेगौड़ाको आज सम्पन्न प्रथम भेलाले रघुनाथ पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ। उपाध्यक्षमा बिन्दा रामजाली, सचिवमा नारायण प्रसाद भट्टाई र कोषाध्यक्षमा राजेन्द्र खनाल सर्वसम्मत हुनुभयो। सदस्यहरूमा कृतिमा प्रधान, मीना गुरूङ, राजेन्द्र श्रेष्ठ, राजु सिगदेल, सुन्दर श्याम श्रेष्ठ, सुमन महत, जीवन श्रेष्ठ र सानु मिया रहनु भएको छ। यसअघि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य विमल प्रसाद रिमालले भेलाको उद्घाटन गर्दै नगरभित्रका वस्तुगत व्यवसायहरू एक हुँदै गएकोमा खुशी व्यक्त गर्दै यसले समग्र नगर उद्योग वाणिज्य संघलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्रराम श्रेष्ठले आर्थिक चलायमान कमजोर भएको बेला व्यवसाय एक भएर दिगो बनाउनतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभयो। भेला संवेचन समितिका संयोजक रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष वसन्त ज्वार्चन, वार्ड नम्बर चारका सदस्य मदन श्रेष्ठ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका वडा व्यवस्थापन समिति वार्ड नम्बर चारका सभापति बालकृष्ण विक, ऋषि बहादुर बस्नेत, व्यवसायी हरिलाल रिमाल लगायतले बोल्नु भएको थियो। समितिले गएको शनिबारदेखि दुलीगौंडामा पसल साप्ताहिक रूपमा बन्द गर्दै आइरहेको छ। पर्वतको बादशाह गाउँबाट यस वर्ष 1 करोड़ मूल्य बढ़ीको भक्तपुरी लोकल काँक्राको बिउ उत्पादनको आकलन गरिएको छ। बिहादी गाउँपालिका नम्बर 1 मा पर्ने बादशाह गाउँका कृषकले वर्षेनी बिउ काँक्राको व्यावसायिक खेती गर्दै आएका छन्। बादशाहको सृजनशील कृषक समूहले यस वर्ष 1400 केजी काँक्राको समूहगत बिउ उत्पादन हुने आकलन गरेको छ। कृषक समूहमा 32 जना सदस्यहरू समावेश छन्। यो समूहभन्दा बाहेक पनि गाउँमा काँक्राको बिउ उत्पादनमा लागेका कृषकको संख्या उल्लेखित छ। कृषक समूहका अध्यक्ष शिवकुमार छेत्रीका अनुसार गत वर्ष बिउको जिल्ला दर रेट प्रति केजी 6000 कायम गरिएको थियो। गत वर्षको दर रेट अनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहको मात्र उत्पादित काँक्राको बिउको मूल्य 80 लाख भन्दा बढ़ी रकम हुन्छ। यसपालि काँक्राको झालमा असिनाले चुट्न नपाएको र मौसम अनुकूल हुँदा उत्पादन राम्रो हुन पुगेको कृषकहरूको भनाई छ। अन्तर्राष्ट्रिय समाचार इरान र अमेरिका शान्ति वार्ताका लागि सहमत भएको मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा नेपाली समयअनुसार शनिबार साँझ 4:45 पोस्ट गर्दै उहाँले आगामी 24 घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताउनुभयो। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउने प्रयास गरिएको थियो। शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताउनुभयो। दिगो शान्तिका लागि ऐतिहासिक शान्ति वार्ताले बलियो जग खड़ा गर्नेछ भन्ने हाम्रो विश्वास छ। उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। दुवै पक्षले शान्ति सम्झौता नजिक रहेको पुष्टि गरे पनि यस सम्झौताका प्रावधानबारे फरक फरक दावी गरेका छन्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले शान्ति सम्झौता दुई चरण हुने बताउनु भएको छ। पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उहाँले बताउनुभयो। भारतको उत्तर पूर्वी राज्य आसामको जोरहाटमा आज भारतीय वायुसेनाको एउटा सैन्य विमान दुर्घटना हुँदा 5 जना सैन्यकर्मीको मृत्यु भएको छ। जोरहाट स्थित सौरिया सैन्य आधार इलाकामा अवतरणका क्रममा AN-32 विमान दुर्घटना परेको भारतीय वायुसेनाले विज्ञप्ति मार्फत जानकारी दिएको छ। वायुसेनाका अनुसार दुर्घटना परि मृत्यु हुनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खोमराम कुमार र अग्नि बिरायु दानिश आलम रहेको जनाइएको छ। विमान सवार एकजना सहचालक पनि जीवितै फेला परेको जनाइएको छ। खेल समाचार। फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:30 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:15 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको थियो। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पारग्वेलाई 4-1 हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्शल आर्ट फेस्टिभल 2083 शुरू भएको छ। खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजित महोत्सव आजदेखि औपचारिक रूपमा शुरू भएको हो। महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदलाई स्वास्थ्य, अनुशासन र व्यक्तित्व विकासको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभयो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। वैकल्पिक भनिएका शक्तिहरू विचार सुन्ने र विध्वंसात्मक बाटोमा लागेको डाक्टर सीके रावतको टिप्पणी। पुराना राजनैतिक दलहरू आफ्नै कमजोरी कारण पतनको मार्गमा रहेको बाबुराम भट्टराईको दावी। काभ्रे पलाञ्चोकमा शुक्रबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन। कपड़ा फेन्सी तथा कस्मेटिक व्यवसाय समिति शुक्लागण्डी चारको अध्यक्षमा रघुनाथ सर्वसम्मत। वस्तुगत संस्था एक हुँदा नगर उद्योग संघ बलियो हुने, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका सदस्य विमल रिमालको भनाए। इरान र अमेरिका शान्ति वार्ताको लागि सहमत भएको मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्रीको भनाई र भारतीय वायुसेनाको विमान दुर्घटना 5 सैन्यकर्मीको ज्यान गयो र विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै। हवस् त, हामीलाई एटिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। एटिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
27: शाखा कार्यालय शुक्ला गण्डकी चार दुलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
26: फोन गर्नुहोस् 0635905511।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते त।
26: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब युपीभीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9552938 र 9908222938।
6: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
8: ऋतु, सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 9855605770।
11: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654143177, मोबाइल नम्बर 9855044343।
12: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
13: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
0: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
0: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
0: शिरोधारा,
1: नस्य कर्म, जलनेति,
0: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
2: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
7: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भिका संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाई।
10: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98 4 80 29, दमौली शाखा को लागि सम्पर्क 98 0 67 13 425।

0: आउनुहोस् आउनुहोस् यता यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
5: कृषि विकास कार्यालय तनहुको अनुरोध,
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
5: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0635563130।
5: कृषि विकास कार्यालय तनहु दमौली।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी 4 तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
11: हजुर, दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 70 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 70 225, मोबाइल 98560 33 878 98461 56 558।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहु,
4: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
3: 9857062068।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077078।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर
14: सबिन कुमार घिमिरे,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
14: डाक्टर रूपेश कुमार यादव द्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
14: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: शुक्ला गण्डकी FM 97.6।

0: को इन्टरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 9 बज्यो।

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाग्छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: एकान्छी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235572763।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
4: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
9: मंगलम पुनरी काक्ष मंगलाया तनुहरी,
10: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार,
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार,
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार,
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508034।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
13: बिरामी परीक्षण,
12: निशुल्क औषधि वितरण,
13: प्रयोगशाला सेवा,
12: पञ्चकर्म, पूर्व कर्म,
13: बस्ती कर्म,
12: शिरोधारा,
13: नस्य कर्म, जलनीति,
12: छार सूत्र सेवा,
13: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
13: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
12: अग्निकर्म, मर्म चिकित्सा,
13: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधि चिकित्सालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
14: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुलभ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0 65 75 676, मोबाइल 98 560 62 676।
16: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
20: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग लागन्दकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9856023128 र 9462614726।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
5: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
10: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9856023630।
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
6: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0564142 45, 0564143 45।

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात नेपाली पात एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। बन्दीपुर गाउँपालिका एक बानिया टारबाट एक वयस्क चितुवाको उद्धार गरिएको छ। डिभिजन वन कार्यालयका 9 को प्राविधिक टोलीले उक्त चितुवाको उद्धार गरेको। जंगलमा हाराको कमी भएपछि खानेकुराको खोजीमा चितुवा मानव बस्तीमा पसेको वन कार्यालय अधिकारीहरूको भनाई छ। शुक्रबार साँझ अचानक बस्तीमा चितुवा देखिएपछि स्थानीयवासी त्रस्त बनेका थिए। मानिसहरूले आक्रमण गर्न सक्ने जोखिम बढेपछि स्थानीयले कुखुराको खोरभित्र पुगेको चितुवालाई त्यही थुन्न सफल भएका थिए। पुतली बजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्य कला र संगीत क्षेत्रमा योगदान पुर्याएका 3 जना श्रेष्ठलाई प्रज्ञा सम्मान प्रदान गरेको छ। पुतली बजार नगरपालिकामा आयोजित समारोहमा प्रतिष्ठानले पुतली बजार 3 का कवि आनन्द श्रेष्ठ, पुतली बजार 7 का समालोचक असफल गौतम र पुतली बजार 14 की लघु कथाकार रसिमिरी मेखानलाई जनाइ 20,000 रूपियाँ नगद सम्मान पत्र र दोस्तोलाई सम्मान गरेको हो। बागलुङ जिल्लाको रोहपाट नगरपालिका 5 प्याङ खोलामा शुक्रबार राति ट्राक्टर दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। बुबाङदेखि सालझण्डी रोहपाटन सड़क खण्ड हुँदै बुटीबाङ बजार आउँदै गएको G1-5980 नम्बरको ट्राक्टर प्याङ खोलामा राति 1 बजे दुर्घटना भएको। दुर्घटनामा चालक रोहपाट नगरपालिका 6 समाधि दुवारका 18 वर्षीय शिशु खत्तीको मृत्यु भएको। इलाकाधिकारीले बुटीबाङका प्रहरी प्रमुख निरीक्षक तिलक मानन्दहरूले जानकारी दिनुभए। सप्लाई भिरबाट निकालिएको उहाँको भनाइ छ। मध्यपहाड़ी लोकमार्गको भ्यूकमा कार दुर्घटना परेको छ। आज बिहान बागलुङको काटेखोला गाउँपालिका 6 धैरेनी स्थित मध्यबारी लोकमार्गमा गरिरहेको कार ब्रेक फेल भएर सडकबाट 60 मिटर तल खसेको बागलुङ प्रहरीका प्रमुख प्रहरी परीक्षक फरेन्द्र प्रसाईले जानकारी दिनुभयो। 81 वर्षका अमृत केसीले चलाएको गाड़ी गलकोटबाट बागलुङ आउँदै गरेको बागमती प्रदेश 25/05/2007 नम्बरको कारको ब्रेक फेल हुँदा दुर्घटना भएको बताएको। दुर्घटनामा चालक सहित 3 जना सवार रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। कपडा तथा कस्मेटिक व्यवसायी समिति सुकलागुण्डकी 4 दुलेगौंडाको शनिबार सम्पन्न प्रथम भेलाले रघुनाथ पौडेलको अध्यक्षतामा तथा समिति गठन गरेको छ। उपाध्यक्ष बिन्दा रामजाली, सचिव नारायण प्रसाद ढुङ्गाना, कोषाध्यक्षमा गजेन्द्र को सदस्यमा राजेन्द्र खन्ना सर्वसम्मत भएका छन्। सदस्यहरूमा कृषि कृतिमा प्रधान, मीना गुरूङ, राजेन्द्र श्रेष्ठ, राजु सिदेल, सुन्दर श्याम श्रेष्ठ, सुमन महत, जीवन श्रेष्ठ र सानु मिया रहेका छन्। यसअघि नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य विभाग प्रसाद रिमालले भेलाका उद्घाटन गर्दै नगरभित्रका वस्तुका व्यवसायहरू एक हुँदै गएकोमा खुशी व्यक्त गर्दै यसले समग्र उद्योग वाणिज्य संघलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। शुक्ला गण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ श्रेष्ठले आर्थिक समयमा कमजोर भएको बेला व्यवसायिक एक भएर दिगो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभयो। बेला समायोजन समितिका संयोजक रघुनाथ पौडेलको अध्यक्षमा भएको कार्यक्रममा नगर उद्योग वाणिज्य संघका सत्ताका अध्यक्ष वसन्त ज्वार छोडालमा 4 का सदस्य मदन श्रेष्ठ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका व्यवस्थापन समिति नम्बर 4 का सभापति बालकृष्ण विक्रम, व्यवसायी ऋषिबहादुर बस्नेत र व्यवसायी हरिलाल रिमा लगायतले बोल्नुभएको थियो। समितिले गएको शनिबारदेखि दुलेगौंडामा क्षेत्रका पसलहरू बन्द गर्दै आएको छ। पर्वतको बादशाह गाउँबाट यस वर्ष 1 करोड़ मूल्य बराबरको भक्तपुरे लोकल काँक्राको बिक्री बिउ उत्पादनको संघ आकलन गरिएको छ। बिहारी गाउँपालिको नम्बर 1 मा पर्ने बादशाह गाउँका कृषकले वर्षेनी बिउ काँक्राको व्यवसाय खेती गर्दै आएका छन्। बाछा सृजनशील समूह कृषक समूहले यस वर्ष 1400 केजी बाख्राको समागत बिउ उत्पादन हुने आकलन गरेको छ। कृषक समूह 32 सदस्यहरू समावेश रहेका छन्। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्लाकण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण निसङ्गी मरिमा पनि बिदा हुने आएका चाहन्छु। आजको लागि हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण तिनजेलसम्मको लागि सबैलाई औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। सकेसम्म मेरो तपाईँले राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175। यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9860594530।
3: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: शुक्ला गण्डकी एफएम 97.6।
12: घटना दुर्घटना
13: कला संस्कृति
12: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
14: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल जेठ महिनाको 31 गते आइतबार अधिक ज्येष्ठ कृष्ण पक्षको चतुर्दशी तिथि अंग्रेजी मिति अनुसार जून 14 तारीख सन् 2026 नेपाल सम्मत 1146 आज विश्व रक्तदाता दिवस सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त साँझ 7:01 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

वैकल्पिक बनिएका सक्रियहरू विचार शून्य र विध्वंसात्मक बाटोमा लागेको डाक्टर सिके राउतको टिप्पणी। पुराना राजनैतिक दलहरू आफ्नै कमी कमजोरीका कारण पतनको मार्गमा रहेको बाबुराम भट्टराईको दावी। काभ्रे पलाञ्चोकमा शुक्रबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन। कपड़ा फेन्सी तथा कस्मेटिक व्यावसायिक समिति शुक्ला गण्डकी चारको अध्यक्षमा रघुनाथ सर्वसम्मत। वस्तुगत संस्था एक हुँदा नगर उद्योग बलियो हुने। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका सदस्य रिमालको भनाई। इरान र अमेरिका शान्तिवार्ताका लागि सहमत भएको मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्रीको भनाई। भारतीय वायु सेवाको विमान दुर्घटना, पाँच सैनिकको मृत्यु र फिफा विश्वकप 2026 कतारको पहिलो खेलमा स्विजरल्याण्डसँग बराबरीको रोमाञ्च खेल र अन्य तीन खेलहरू हुँदै।

अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पशुपति क्षेत्रको धर्म संस्कृति र परम्परामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेको निर्णयहरू तत्काल सच्याउन माग गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता र मौलिकतालाई व्यवस्था गरी गरिएका निर्णयहरूले दीर्घकालीन संकट निम्ताउन सक्ने भन्दै सरकारको ध्यान आकर्षण गराएको हो। पशुपति क्षेत्रका जात्रा पर्व र ऐतिहासिक बस्तीहरूको आफ्नै विशिष्ट महत्व रहेको उल्लेख गर्दै थापाले सिंहदुरबाट गरिने निर्णयहरूले यहाँको संवेदनशीलतालाई सम्बोधन गर्न नसकेको बताउनुभयो। पशुपति क्षेत्रमा कार्यरत जनशक्तिहरूलाई श्रेणीविहीन बनाउने सरकारी निर्णयप्रति लक्षित गर्दै उहाँले यसबाट ती परिवारले परम्परा धान्न नसक्ने र अन्तत सांस्कृतिक विरासत नै समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो। लोकतन्त्रमा सरकारले आफ्ना निर्णयहरूलाई प्रतिष्ठाको विषय बनाउन नहुने तर्क गर्नुभयो। सभापति थापाले सरकारले स्थानीय बासिन्दासँग गरेका पुराना बाचा र सम्झौताहरू कार्यान्वयन नगरी बस्ती खाली गराउनु न्यायसंगत नभएको टिप्पणी गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना राजनैतिक दलहरू आफ्नै कमी कमजोरीका कारण पतनको मार्गमा रहेको दावी गर्दै अब देशमा नयाँ विकल्पहरू शक्तिहरूको उदय अनिवार्य भएको वर्तन भएको छ। शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डाक्टर भट्टराईले अर्थशास्त्रको संरचनात्मक ध्वंस भनेको नियम चाहिँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो। भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले विज्ञान प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढ़ेकाले सफलता पाएको बताउनुभयो। यद्यपि राष्ट्रपतिको वैचारिक धार राइट अफ सेन्टर पन्थी ढल्काइरहेको टिप्पणी गर्नुभयो। देशको बहुसंख्यक जनता अझै पनि गरीबीको रेखा मुनि रहेको र 70-80% नागरिक शिक्षा स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजर अन्दाज गर्न नहुनेमा उहाँले जोड़ दिनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार शून्य र तर्कहीन भन्दै गएको बताउनु भएको छ। काठमाडौँमा शनिबार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको। अध्यक्ष राउतले नयाँ पुस्तामा विचार सिद्धान्त भन्दा पनि सिलिगुड़ी र प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। राजनीतिक विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले हालको राजनीतिक अवस्थालाई विचार शून्य युगको संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गाली गलोच र तर्कविहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गर्नुभयो। रामसक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित रामसंस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफूलाई संसारमै सबैभन्दा बढ़ी गाली र अपमान गरिने व्यक्ति आफू भएको अनुभूति भएको बताउनुभयो। उहाँले भन्नुभयो, मैले सबैभन्दा पहिले के महसुस गर्छु भने यो देशलाई माया गर्दा दुनियाँभरका मानिसले गाली गर्दा रहेछन्। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने र अपमान गर्ने मान्छे म हुँ। मैले किन गाली खाइरहेको राख्नु परेको छ भने म देशलाई बिछट्टै माया गर्छु। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रहेको र हाँसेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल गणेशले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी 10 वर्षलाई आरोग्य दशकका रूपमा मनाउने तयारी गरिरहेको बताउनु भएको छ। यसका लागि आवश्यक निधि तथा रणनीति निर्माणको काम अघि बढ़िरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। नेपाल पर्यटन बोर्डको सभामा शनिबार आयोजित विश्व आरोग्य दिवस कार्यक्रममा मन्त्री पौडेलले नेपाल सम्भवतः आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल नदी वन जंगल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षभित्र मुलुकको कुल जड़ित विद्युतीय उत्पादन क्षमता 5,325 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र 1,040 मेगावाट जल विद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जल विद्युत आयोजनाहरूलाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाएको छ। निजी क्षेत्रका निर्माण भइरहेका आयोजनाहरूलाई पनि
सहजीकरण तथा निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य छ। विद्युतीय प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। 66 केबी प्रसारण लाइन 7048 किलोमिटरबाट बढ़ाएर 7868 सर्किट किलोमिटर पुर्याइनेछ। यस्तै 33 केबी प्रसारण लाइन 8325 सर्किट किलोमिटरमा बढ़ाएर 8429 सर्किट किलोमिटर पुर्याइने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने लक्ष्य छ। विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिएको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 र सौर्य ऊर्जाबाट 99 मेगावाट विद्युत उत्पादन क्षमता थप गरिने कार्यक्रम छ। सरकारले आउँदो आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनबाट थप 15,776 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार गरिने लक्ष्य राखिएको छ। साथै ठूलो तथा मझौला नदीमा थप 70 किलोमिटर तटबन्ध निर्माण तथा 220 हेक्टर जमीनमा उकास गरिनेछ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ। ती आयोजना सम्पन्न भएपछि आन्तरिक रूपमा विद्युतीय प्रवाहमा सहजता आउनेछ। उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिनेछ। काठमाडौँ पूर्वोत्तर विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको समयबद्ध अध्ययन र निर्माणका लागि 67 करोड़ 1 लाख बजेट विनियोजन गरेको छ। हालसालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत यस्तो योजना प्रवेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड़ बजेट विनियोजन गरेको छ। ग्वारको साधो बाटोबाट एकान्त कुना फ्लाइओभरका लागि 12.66 करोड़ छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,70,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा छहरे गुरु भन्ज्याङ सोरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। त्यसै गरी विभिन्न प्रस्तावित सोरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। त्यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सोरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। तनहुँको बन्दीपुर गाउँपालिका एक बानिया टारबाट एक वयस्क चितुवाको उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँको प्राविधिक टोलीले उक्त चितुवाको उद्धार गरेको हो। जंगलमा आहाराको कमी भएपछि खानेकुराको खोजीमा चितुवा मानव बस्तीमा पसेको वन कार्यालयका अधिकारीहरूको भनाइ छ। शुक्रबार साँझ बस्तीमा अचानक चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए। मानिसहरूलाई आक्रमण गर्न सक्ने जोखिम बढेपछि स्थानीयहरूले कुखुराको खोरभित्र पुगेको चितुवालाई त्यही थुन्न सफल भएको थियो। डिभिजन वन कार्यालय का प्रमुख मनोज राणा बाटका अनुसार उद्धार गरिएको चितुवालाई अहिले डिभिजन वन कार्यालयको दमोली स्थित उद्धार कक्षमा सुरक्षित राखिएको छ। वयस्क चितुवा भएकाले यसलाई पुनः प्राकृतिक वातावरणमै छोडिने प्रमुख राणा बाटले जानकारी दिनुभयो। चितुवाको शारीरिक अवस्था र स्वास्थ्य परीक्षण गरी स्वास्थ्य स्थिति सामान्य पाइएपछि जंगलमा लगेर छोडिने उहाँले बताउनुभयो। पछिल्लो समय तनहुँका विभिन्न बस्तीहरूमा आहारा र पानीको खोजीमा वन्यजन्तुहरू वन क्षेत्र छाडेर गाउँ पस्ने क्रम बढ़ेको छ। वन कार्यक्रमले वन्यजन्तु नियन्त्रण आएको अवस्थामा आफै जुस्काउने र नियन्त्रणमा लिन खोज्दा जोखिम हुने भन्दै तत्काल सुरक्षा निकाय वा वन टोलीलाई खबर गर्न स्थानीयवासीहरूलाई आग्रह गरेको छ। पुतली बजार प्रज्ञा प्रतिष्ठान चाङजाले साहित्य कला र संगीत क्षेत्रमा योगदान पुर्याउने 3 श्रेष्ठलाई प्रज्ञा सम्मान प्रदान गरेको छ। पुतली बजार नगरपालिकामा आयोजित समारोह प्रतिष्ठानले पुतली बजार 3 कवि अनन्त श्रेष्ठ, पुतली बजार 7 समालोचक असफल गौतम र पुतली बजार 14 लघुकथाकार लक्ष्मी रेग्मी खनाललाई जनै 20,000 रूपियाँ नगद सम्मान पत्र र दोस्रोलाई सहित सम्मान गरिएको हो। पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मी, प्रतिष्ठानका कुलपति विश्व प्रेम अधिकारी, कुलपति दुर्गा बहादुर साहब बाबा र सदस्य सचिव बाबुराम बरालले सम्मान अर्पण गरेको थियो। कार्यक्रममा नगर प्रमुख रिग्मीले प्रतिष्ठान स्थापना कालदेखि नै स्रष्टा र सृजना कर्मको सम्मानमा नगरपालिका प्रतिबद्ध रहँदै आएको बताउनुभयो। आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो। प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले सम्मानित स्रष्टाको परिचय प्रस्तुत गर्दै साहित्य कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उनीहरूको योगदान उल्लेख्य रहेको बताउनुभयो। धर्मराज सावित्री थापा प्रतिष्ठानका अध्यक्ष दिनदास थापाले स्रष्टाको सम्मानले नेपाली भाषा साहित्य कला र संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनुभयो।
आश्रम सेङ्जाका संस्थापक तथा पूर्व मन्त्री त्रिलोचन ढकालले यस्ता कार्यक्रमले नेपाली साहित्यको विकास र स्रष्टाहरूको सृजनशीलता प्रबन्धनमा योगदान पुर्याउने धारणा राख्नुभयो। काप्रे बोलाञ्चोको नवबुद्ध नगरपालिका दुई बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सदस्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छ सदस्य समिति छानबिन समिति गठन गरेको छ। प्रहरी महानिर्देशक आईजीपी दान बहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय बनौतीका प्रमुख वरिष्ठ प्रहरी परिचयक एसएसपी कमल थापाको समयमा समिति गठन गरेको। समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका विकास सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सीतवनका डीएसपी गंगा सारू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार महापारा तथा प्रे प्लाञ्चोकका प्रहरी हवलदार वासुदेव खड्का छन्। बागलुङ जिल्लाको दुर्पाटा नगरपालिका पाँच प्याङखोलामा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बोपाङदेखि सालझण्डी टोरपाटन सड़क खण्ड मार्ग हुँदै बुर्तीबाङ बजार आउँदै गरेको ग एक त 69 80 नम्बरको ट्रयाक्टर प्याङखोलामा राति 1 बजी दुर्घटना भएको। दुर्घटनामा चालक टोरपाटन नगरपालिका छ चामी दुरुवाका 18 वर्षीय आशिष घरतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक तिलक बनाधरले जानकारी दिनुभयो। बिहान सबलाई भीरबाट हिजो बिहान सबलाई भीरबाट निकालिएको उहाँको भनाई छ। मध्यपारी लोकमार्गको बिहुमा कार दुर्घटनामा परेको छ। हिजो बिहान बागलुङको काठेखोला गाउँपालिका छ दैरेनी स्थित मध्यपहाड़ी लोकमार्गमा गुभिएको कार ब्रेक फेल भएर सड़कबाट 60 मिटर तल खसेको बागलुङका प्रहरी प्रमुख प्रहरी परीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो। 21 वर्ष कमृत गेस्टले चलाएको गाड़ी गलकोटबाट बागलुङ आउँदै गरेको बागमती प्रदेश 25005227 नम्बरको कारको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ। दुर्घटनामा चालक सहित 3 जना सवार रहेको र मानवीय क्षति नभएको प्रहरीले बताएको छ। कपड़ा फेन्सी तथा कस्मेटिक व्यवसायिक समिति शुक्लागण्ड कि चार गुलेगौड़ाको शनिबार सम्पन्न प्रथम भेलाले रघुनाथ पौडेलको अध्यक्षमा तदर्थ समिति गठन गरेको छ। उपाध्यक्षमा बिन्दा रामजाली, सचिव नारायण प्रसाद ढुङ्गानाको सदस्यमा राजेन्द्र खनाल सर्वसम्मत भएका छन्। सदस्यहरूमा कृतिमा प्रधान, मीना गुरूङ, राजेन्द्र श्रेष्ठ, राजु सिग्देल, सुन्दरश्याम श्रेष्ठ, सुमन महत, जीवन श्रेष्ठ, सानो मिया रहेका छन्। यसअघि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य विमल प्रसाद रिमालले भेलाको उद्घाटन गर्दै नगरभित्रका वस्तुगत विषय व्यवसायहरू एक हुँदै गएमा खुशी व्यक्त गर्दै यसले समग्र नगर उद्योग वाणिज्य संघलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष संग्राम श्रेष्ठले आर्थिक चलायमान कमजोर भएको बेला व्यवसायी एक भएर दिगो बनाउनुतर्फ लाग्नुपर्ने जोड़ दिनुभयो। भेला संयोजक समितिका संयोजक रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष वसन्त ज्वारचन्द, वडा नम्बर 4 का सदस्य मदन श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति वडा नम्बर 4 का सभापति बालकृष्ण विक, व्यवसायी ऋषि बहादुर बस्नेत, व्यवसायी हरिलाल रिमाल लगायतले बोल्नुभएको थियो। समितिले गएको शनिबारदेखि दुलेगौड़ा क्षेत्रका पसल बन्द गर्दै आएको छ। समितिले गएको शनिबारदेखि दुलेगौड़ा क्षेत्रका पसल बन्द गर्दै आएको छ। पर्वतको बाछा गाउँबाट यस वर्ष 1 करोड़ मूल्य बराबरको भक्तपुरे लोकल काँक्राको बिउ उत्पादनको आकलन गरिएको छ। बिहादी गाउँपालिका नम्बर 1 मा पर्ने बाछा गाउँका कृषकले वर्षेनी बिउ बिक्रीको व्यवसायिक खेती गर्दै आएका छन्। बाछाको सृजनशील कृषि समूहले यस वर्ष 1400 केजी काँक्राको समूहगत बिउ उत्पादन गर्ने आकलन गरेको छ। कृषक समूहमा 32 जना सदस्यहरू समावेश छन्। यो समूह भन्दा बाहेक पनि गाउँमा काँक्राको बिउ उत्पादनका लागि कृषकले संख्या
उल्लेखीय छ। कृषि समूहका अध्यक्ष शिवकुमार छेत्रीका अनुसार गत वर्ष बिउको जिल्ला दर रेट प्रति केजी 6,000 कायम गरिएको थियो। गत वर्षको दर रेट अनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहको मात्रै उत्पादित काँक्राको बिउको मूल्य 80 लाख भन्दा बढी रकम छ। यसपालि काँक्राको झालमा 80 नाले चुट्न नपाएको र मौसम अनुकूल हुँदै उत्पादन राम्रो हुन पुगेको कृषकहरूको भनाइ छ। अगुवा कृषक छेत्रीले 45 रोपनी जग्गामा बिउ उत्पादनका लागि काँक्राको खेती गर्नुभएकोमा 90 केजी बिउ उत्पादन भएको छ। फागुनको पहिलो हप्ता लगाएर काँक्रा वैशाखको अन्तिम सातासम्म बिउका लागि तयार भइसकेको हुन्छ।

0: खबरको सिलसिला बाँकी नै छन्। अहिले भने विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463283811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
18: तपाईँ सुन्दै हुनुहुन्छ सुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्राम पछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका शान्ति वार्ताका लागि सहमत भएको मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताउनु भएको छ। सामाजिक सञ्चाल एक्समा नेपाली समयअनुसार शनिबार साँझ 4:45 बजे पोस्ट गर्दै उहाँले आगामी 24 घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताउनुभयो। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन सब प्रयास गरिरहेको थियो। शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताउनुभयो। यतिको शान्तिका लागि यो ऐतिहासिक शान्ति वार्ताले बलियो जग खड़ा गर्नेछ भन्ने हाम्रो विश्वास छ, उहाँले भन्नुभयो। सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। दुवै पक्षले शान्ति सम्झौता नजिक रहेको पुष्टि गरे पनि सम्झौताका प्रावधानबारे फरक फरक दावी गरेका छन्। इरानका विदेश मन्त्री अब्बास अराचीले शान्ति सम्झौता दुवै चरणमा हुने बताएका छन्। पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उहाँले बताउनुभयो। भारतको उत्तर पूर्वी राज्य असमको जोरहाटमा शनिबार भारतीय वायुसेवाको एउटा सैन्य विमान दुर्घटना हुँदा 5 सैनिकको मृत्यु भएको छ। जोरहाट स्थित रिया सैन्य आधार इलाकामा अवतरणका क्रममा AN-32 विमान दुर्घटनामा परेको भारतीय वायुसेवाले विज्ञप्ति मार्फत जानकारी दिएको छ। वायुसेवाका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सर्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खेमाराम कुमावत र अग्निवीर वायु दानिस आलम रहेका छन्। विमानमा सवार एकजना सहचालक भने जीवितै फेला परेका छन्। घाइते सहचालकको स्वास्थ्य अवस्थाका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन। भारतीय संचार माध्यम NDTVले सार्वजनिक गरेको दुर्घटनाको दृश्यमा विमान टुक्रा टुक्रा भएको र आकाशमा कालो धुवाको बाक्लो मुस्लो उडिरहेको देखिएको छ। प्रत्यक्षदर्शी र प्रारम्भिक विवरण अनुसार अवतरण गर्ने क्रममा विमानमा अचानक आगो लागि भएको थियो। लगत्तै विमान दुई हिस्सामा विभाजित भयो। वायु सेवाले विभिन्न विमान आफ्नो नियमित उडानमा रहेको जानकारी दिएको छ। भारतीय वायु सेवा जोरहाटमा भएको यस दुर्घटनामा 5 सैनिकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ। वायुसेनाले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, हामी स्वतन्त्र परिवर्तनप्रति हार्दिक संवेदना प्रकट गर्दछौं र यस कठिन घड़ीमा उनीहरूको साथमा दृढ़ताका पूर्वक उभिनेछौं। बौलेम खाउखीले खेलको अन्तिममा समयमा गोल गरेपछि कतारले फिफा विश्वकप 2026मा स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोक्दै अङ्क खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बेरिया संघशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अङ्क जोडेको छ। सन् 2022मा आयोजकको रूपमा पहिलोपटक विश्वकप खेलेको